0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास, आईएमई गरौ,
2: आईएमई गरौ, आईएमई गरौ।
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो नेपाली रेडियो
8: खरो विषयमा सरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक, सबैका लागि बैंक
9: डिस होम इन्टरनेट।
10: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका नेता आङ्गेलो शेर्पा हुनुहुन्छ। आङ्गेलोजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। फेरि नेपाली कंग्रेसको आधिकारिकता विवाद सर्वोच्चको पूर्ण इजलासमा पुगेको छ, तपाईँहरू ढुकढुक हुनुहुन्छ होइन? फेरि एकपटक
11: केही
10: छैन, मुटुमा ढ्याङ्ग्रो पिटिसकेको छ नि त अहिले, किन चाहिँ यो फेरि पुनरावलोकन भयो, किन चाहिँ बिउतियो भनेर होइन?
11: त्यस्तो केही छैन, किन छैन भने तपाईँको के छ भने यो प्रक्रियागत ढङ्गले निर्वाचन आयोग आउँदै सर्वोच्चको डिभिजन बेन्च हुँदै अहिले फुल बेन्चतिर तर्फ गएको छ, त्यस कारणले गर्दा त्यसलाई अन्यथा धेरै सोच्नुपर्ने जरुरत छैन।
10: तर अहिले जुन प्रक्रियाले चाहिँ पुनरावलोकन भएको छ, केही न केही कैफियत नदेखिकन पुनरावलोकन हुँदैन भन्नुभएको थियो क्या भर्खरै अहिले कानूनका जानकारले त्यसभन्दा अगाडि?
11: त्यसमा अब तपाईँ पुनरावलोकन चाहिँ के हो भने एउटा कानुनी राज्य छ भन्ने कुराको प्रत्याभूति दिन पनि र त्यसपछि तपाईँ के छ भने मुद्दाको विभिन्न स्टेज र विभिन्न चरणमा त्यो एउटा अन्तिम प्रक्रिया हो, त्यो प्रक्रिया भइरहेको छ।
10: कंग्रेसभित्रको यो जुन विवाद छ, जुन यो आधिकारिकताको विवाद त सर्वोच्चमा गयो, तर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा आउँदै हुनुहुन्छ, 29, 30 र 31 इतर पक्षको राष्ट्रिय भेला छ होइन, यसले कंग्रेसलाई त एकदमै कमजोर बनायो नि त आङ्गेलजी।
11: कमजोर कसरी बनाउँछ?
10: देख्नु भएन, एउटा किता चाहिँ पुरै किता चाहिँ एकापट्टि छ,
11: त्यसले कमजोर बनाएको होइन, त्यसले एउटा मलाई लाग्छ अब शेरबहादुर देउपा उहाँ करिब 6 महिना पछाडि फर्काँदै हुनुहुन्छ, उहाँ देशको 5 पटक प्रधानमन्त्री भइसकेको व्यक्तित्व देशभित्र फर्किनु पनि अचम्मको कुरा भएन, र उहाँलाई त्यस्तो गम्भीर कुनै आरोप पनि लागेको छैन, र यदि सरकारले आरोप लागेको छ, मुद्दा चलाएको छ भने एउटा लोकतन्त्रवादी नेताको हैसियत चाहिँ कानुनी राज्यको सम्मान गर्दै उहाँले त्यसलाई सम्मानपूर्वक मुकाबिला गर्नुपर्छ र गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ, त्यस कारणले गर्दाखेरि उहाँ फर्किँदाखेरि त्यस्तै मलाई कुनै नराम्रो भयो भन्ने मलाई लाग्दैन, त्यस्तै एउटा चाहिँ तपाईँको उहाँ चाहिँ कानुनी राज्य र जुन किसिमको राज्यको हिजो चाहिँ 22 देश 21 किसिमको राज्यको चाहिँ जुन किसिमको चाहिँ आग्रह पूर्वाग्रह पूर्ण ढङ्गले आरोप विभिन्न आरोप लगाउने कोसिस गर्यो, त्यसलाई उहाँले सामना गर्नुहुन्छ।
10: तर अहिले चाहिँ जुन पुनरावलोकन भयो नि, यो चाहिँ इजलासमा गयो नि त पूर्ण इजलासमा, यसप्रति चाहिँ तपाईँहरूको टिप्पणी, तपाईँहरूको के भन्नु छ?
11: यसमा मेरो खास टिप्पणी छैन, किन टिप्पणी छैन भने यो एउटा प्रक्रिया हो, जस्तो विशेष

0: महाधिवेशन भइसकेपछि निर्वाचन आयोगको केस पुग्यो र निर्वाचन आयोग भनेको राजनीतिक पार्टीहरूको अफिसियल अड्डा नै त्यही हो। त्यो निर्वाचन आयोगले एक किसिमको निर्णय दिइसकेका छ र निर्वाचन आयोगको निर्णय पछाडि सर्वोच्च हो, त्योभन्दा माथिल्लो निकाय सर्वोच्च नै हो र त्यहाँ पनि रिटो भइसकेर डिभिजन बेन्चले एउटा फैसला दिइसकेका छ। त्यसले गर्दाखेरि अब यो अन्तिम चाहिँ तपाईँको चाहिँ जुन किसिमको पुनरावलोकनका लागि चाहिँ तपाईँहरूले चाहिँ मुद्दा दिनुभयो त्यसले एउटा निशा प्राप्त गरेको त्यो कुनै फैसला भएको पनि होइन त्यो।
1: तर तपाईँहरूका कतिपय नेता कार्यकर्ताहरूले त यसमा निकै ठूलो साजिस छ भनेर आरोप लाउँदै हुनुहुन्छ, सुन्नुभयो?
0: त्यो त म अब सर्वोच्च अदालत जस्तै एउटा सम्मानित अदालत देशको न्यायपालिकाको चाहिँ प्रमुख निकायको बारेमा त म टिप्पणी गर्न चाहन्न किनभने मुद्दा चलिरहेछ र सर्वोच्चको इजलास बहस भइरहेको कुरालाई चलिरहेको मुद्दाको बारेमा हामी बाहिरबाट टिप्पणी गर्नु ठिक हुन्न।
1: होइन, कहीँ कतै यसमा चाहिँ निकै ठूलो गम्भीर साजिस हुँदैछ भन्ने खालको छैन तपाईँको मनमा पनि? यो किन बिउतियो? एकपटक राप्सा भइसकेको फैसला फेरि बिउतिने कुरा, फेरि चाहिँ पूर्ण इजलासमा जाने कुराले चाहिँ संशय पैदा गरेका छन् त अहिले कंग्रेसभित्र।
0: यस्तो त्यसलाई त्यति धेरै संख्याको नजरले हेर्न किन जरूरी छैन भने सर्वोच्चको मुद्दाहरूमा तपाईँको चाहिँ फैसला भइसकेको मुद्दाहरूमा पुनर्वलोकन जाने प्रचलन छ र त्यसमा निशा कसरी प्राप्त गर्छ कसरी प्राप्त गर्दैन यो मुद्दामा निशा प्राप्त भयो भन्ने कुरा हो। त्यसलाई चाहिँ सर्वोच्च अदालतले गर्ने न्यायमाथि विश्वास गर्ने भएको कारणले गर्दाखेरि त्यसलाई अन्य अहिले टिप्पणी गर्नु ठिक हुँदैन भन्ने मलाई लाग्छ।
1: कंग्रेसलाई एक दिक्क बनाउन किन सकिएन आङ्गेलजी?
0: कांग्रेस एक दिक्क बनाउन सकिन्छ र त्यो कांग्रेस जो अहिले पनि त कांग्रेस फुटिसकेको स्थिति होइन। नेपाली कांग्रेसभित्रको आधिकारिकताको बहस आफ्नो ठाउँमा छ, तर के छ भने कानूनी मुद्दाहरू पनि चलिरहेछ र आन्तरिक बहस चाहिँ वार्ताहरू पनि भइरहेछ, कुराकानीहरू पनि भइरहेछ। त्यसैले गर्दाखेरि त्यसलाई मिल्दैन नमिलेको निष्कर्ष अहिले निकाल्न ठिक हुन्न।
1: तर कंग्रेसमा जुन किसिमको यो फ्याक्सन आयो, विभाजन आयो, झण्डै सर्वोच्च अदालतले निष्ठा नदिएको खण्डमा त यो 31 गते त नयाँ पार्टी घोषणा हुने सम्भावना व्यापक थियो नि त।
0: त्यो नयाँ पार्टी खोल्ने त्यो सम्भावना आशंका कुरा हो, त्यसको कुनै एउटा आधिकारिक पुष्टि भइसकेको थिएन।
1: होइन, उहाँहरूले त तयारी गरिसक्नु भएको थियो नि त, मस्यौदा लेखन समिति नै तयार गरिसक्नु भयो नि त, होइन? रमेश लेखकको नेतृत्वमा जस्तो लाग्छ मलाई, त्यो भने त एक किसिमको तयारी हो नि त।
0: त्यसलाई अब तयारी अहिले हरेक तयारीहरू त्यसले कम्प्लिटर एउटा कम्प्लिट स्वरूप लिन्छ भन्ने छैन नि त।
1: अब यो नेपाली कंग्रेसभित्र जुन तरिकाले चाहिँ सभापति गगन थापाको सक्रियता बढ्नुपर्ने हो यो सहमतिका लागि, सहकार्यका लागि, मिलाउनका लागि, तर उहाँको त्यो जुन सक्रियता हुनुपर्ने त्यो सक्रियता देखिएन भन्ने आरोप छ क्या उहाँहरूमाथि चाहिँ, होइन? नेतृत्व पंक्तिले, संस्थापन पक्षले हो नि त तदारुकता देखाउनुपर्ने, छाती चौडा बनाउनुपर्ने, अलिकति चाहिँ होइन धेरै भनौँ त्यो फ्लेक्सिबल हुनुपर्ने, तर उहाँ हुन सक्नु भएन होइन उहाँहरू।
0: पार्टी सभापति गगन थापाजी मात्र होइन, अरू साथीहरू पनि वार्ता चलाएछ पार्टीको चाहिँ उपसभापतिको लेभलमा, पार्टीको चाहिँ महामन्त्रीहरूको लेभलमा पनि वार्ताहरू चलिरहेछ। अब वार्ताहरू चल्दाखेरि तपाईँको चाहिँ अब त्यो एउटा ठ्याक्कै निष्कर्ष ननिस्केको कारणले गर्दाखेरि त्यो वार्ताको मूर्त रूपमा बाहिर नआएको मात्र हो। तर नेपाली काङ्ग्रेस कसरी मिलाएर लाने त्यसको विभिन्न मोरालिटीको बारेमा छलफलहरू भइरहेको छ।
1: तर आधिकारिकताको विषयमा चाहिँ जुन तरिकाले चाहिँ निर्वाचन आयोगले तत्कालीन बेला आधिकारिकता दियो, सर्वोच्चको इजलासले पनि नेपाली कंग्रेस गगन थापा पक्षलाई नै आधिकारिकता प्रदान गर्यो, तर अहिले सर्वोच्चमा जुन किसिमको बहस हुन्छ, पैरवी हुन्छ, फैसला त जे पनि आउन सक्छ नि त, तयार हुनुहुन्छ तपाईँहरू सामना गर्न?
0: तयार छ, हजुर। हामीले मात्र होइन, सर्वोच्च अदालतको फैसला सबैले सामना गर्नु पर्यो, सबैले सम्मान गर्नु पर्यो,
1: जे फैसला आउँछ त्यो मान्नुहुन्छ?
0: मान्नु पर्यो।
1: तर कंग्रेसलाई कतै विभाजन गर्ने खेल शुरू भएको त होइन?
0: अरे खेल के शुरू भयो, अब त्यो परिणाम आएपछि पछाडि बिस्तारै थाहा हुँदै जान्छ, पर्दा खुल्दै जाला। तर अहिले नै आक्रमणको भएर अनुमानको भएर यसै हो भनेर भन्न मिल्दैन।
1: अब कंग्रेसले चाहिँ अहिलेको समग्र स्थितिलाई कसरी हेर्दैछ प्रमुख प्रतिपक्षी दलको हिसाबले, सरकारका काम कारवाही क्रियाकलाप?
0: अरू सरकारकै काम कारवाही त सरकारको पर्फर्मेन्सलाई एकदम लो भएर गएको छ। त्यो पर्फर्मेन्स नेपाली काङ्ग्रेस विपक्षी दलको नेताको हैसियत आरोप लाउने कुरा मात्र होइन, सरकार आफैले स्वीकार गरिसकेका छ जति अपेक्षा गरेहरू छ डेलिभरी दिन सकेका छैन, जति अपेक्षा गरेहरू छ काम गति बढ्न सकेका छैन भन्ने कुरा आफैले स्वीकार गरेका छ। अब त्यसले तपाईँको चाहिँ अहिले अब जस्तो तपाईँको चाहिँ सरकारको पर्फर्मेन्स सबैतिर सुस्थता आएको छ, अब सरकारको पर्फर्मेन्सले आर्थिक क्षेत्रमा सुस्तता आएको छ, सरकारको पर्फर्मेन्सले प्रशासनिक क्षेत्रमा सुस्तता आएको छ, देशको कूटनैतिक नियोगहरू सबै रित्तै छन्, देशको आर्थिक गतिविधि करिब करिब धेरै कमजोर भएर गएको छ। अब व्यावसायिक क्षेत्रले सरकारमाथि पूर्ण विश्वास गर्न सकेका छैन र त्यसैले गर्दा आर्थिक सुस्तता पनि आएको छ। र त्यति मात्र होइन, तपाईँको छ भने वैदेशिक लगानीदेखि लिएर सबै कुराहरूको मात्र घट्दै गएको छ। यसले के देखाउँछ भने तपाईँ आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, राजनीतिक क्षेत्र यी सबै क्षेत्रले सरकारलाई विश्वास गरेको छैन। जस्तो अहिले तपाईँको देशमा एउटा ठुलो एजेन्डा तपाईँ सबै राजनीतिक पार्टीहरूले चाहे ठुलो स्वरमा होस् चाहे सानो स्वरमा होस् सबै राजनीतिक पार्टीले उठाएको कुरो चाहिँ संविधान संशोधन थियो। तर अब संविधान संशोधन पनि यति कमजोर चाहिँ तपाईँको चाहिँ समय संविधानसँग चाहिँ चिन्जानै नभएको संविधानको बारेमा चाहिँ कुनै ज्ञानै नभएको मान्छेलाई ल्याएर चाहिँ संविधान संशोधनको एउटा जुन समिति गठन गर्यो, जुन समितिको पर्फर्मेन्स र जुन समितिको क्रियाकलापमाथि विश्वास नगरे सबै राजनीतिक पार्टीले त्यो समिति छोडेको परिस्थिति छ। एक किसिमको तपाईँको त्यो समिति एक किसिमको लङ्गडो अवस्थामा पुगेको छ, किनभने नेपालको संविधान संशोधन गर्दै अथवा संविधानलाई संविधान निर्माणै गर्दाखेरि पनि दुईटा मोडालिटी हो। एउटा मोडालिटी तपाईँको छ संविधान निर्माणै गर्दाखेरि पहिला चाहिँ 47 सालको संविधानको घोषणा गर्दाखेरि त्यो संविधान राजनीति सर्वोच्चको तत्कालीन न्यायाधीश विश्वनाथ उपाध्याय र लगायत विज्ञहरूको चाहिँ समूहले तयार गरेको संविधान थियो र जसपछि राजनीतिक पार्टीहरूले अनुमोदन गरेर घोषणा गरिएको
1: थियो।
0: त्यो पछाडिको संविधान 2072 सालमा संविधान सभाबाट चाहिँ संविधान घोषणा गराएको थियो र त्यो संविधान सभाभित्रैबाट चाहिँ त्यो संविधानलाई त्यो भित्रैबाट समिति बनाएर त्यसलाई छलफल गरेर अन्तिममा एउटा चाहिँ विश्वासका आधारमा त्यसलाई घोषणा गरिएको थियो। अब अहिले आएर तपाईँको चाहिँ न यो अहिले सरकारले गठन गरेको संविधान संशोधनको जुन सुझाव समिति छ न त्यो विज्ञतामा आधारित छ न त कुनै चाहिँ वैधानिक धारा त्यसरी ठिकै छ, त्यस कारणले गर्दाखेरि त्यो त्यसले पनि कुनै परिणाम पाउन सक्ने स्थिति देखाएको छैन। त्यस कारणले गर्दाखेरि समाजका हरेक क्षेत्र चाहिँ असन्तुष्ट, असहमति र अत्यन्त अपरिपक्व ढंगले सरकार गएको कारणले गर्दाखेरि अहिले सरकार एक किसिमको वास्तव भने अपाहिज अवस्थामा देखिन्छ र यदिसम्म कि प्रधानमन्त्री आफैले चाहिँ म एकदम एक्लो भएँ भन्ने बिन्दुमा पुगेर चाहिँ स्ट्याटस लेखेको देखेँ, त्यसले गर्दाखेरि चाहिँ तपाईँ के छ भने सरकार अत्यन्त कमजोर छ, सरकार पर्फर्मेन्स छैन र सरकारलाई सरकार तपाईँ एउटा यसले के देखायो भने बहुमत ल्याउँदैमा अथवा ठुलो मेजोरिटी ल्याउँदैमा त्यसले चाहिँ काम गर्न नसक्दो रहेछ, एक दक्षता छैन, अनुभव छैन र सरकारले सहमति ढङ्गले अगाडि चल्न सकेन भने जान सकिन्न भन्ने कुरा अगाडि जान सकिन्न भन्ने कुरा चाहिँ यो सरकारको क्रियाकलापबाट प्रमाणित।
1: तर सरकार त सुशासनको पक्षमा काम गर्दैछ नि त, होइन? उसले दावी गर्दैछ नि त हामी सुशासन ल्याउँछौँ, 5 वर्षसम्म विकास र होइन सुशासनको पक्षमा चाहिँ सरकार दृढ भएर लाग्छ भन्ने छ नि त।
0: के भन्नु,
1: सुशासनका पक्षमा सरकार एकदम एग्रेसिभ भएर लाग्दैछ क्या, उहाँहरूको दावी छ नि त।
0: के हो पक्षमा?
1: सुशासन अमन चयन समृद्धिको पक्षमा
0: होइन, त्यस्तो छैन। अब उहाँको चाहिँ अलिकति एउटा त तपाईँको त्यो अलिकति तपाईँको शासनको मोडालिटी चाहिँ अलिकति बढी निरङ्कुश छ। शासन सरकारले चाहिँ तपाईँ के छ भने आफ्नो प्रायोरिटी के हो भन्ने कुरा नै क्लियरेन्स गर्न सकेन। किन प्रायोरिटी क्लियरेन्स गर्न सकेन भने सरकारले सुरुमा आएर चाहिँ केही काम नपाएजै गरेर चाहिँ सरकारले सबभन्दा ठुलो चाहिँ यो देशको बाधक र देशको समस्याको जड भनेको सुकुम्बासी हो भनेर जुन किसिमको आक्रामक ढङ्गले सुकुम्बासीमाथि चाहिँ लखेट्ने कोसिस गर्यो। त्यो लखेट्ने कोसिसले चाहिँ तपाईँ दुईटा कुरा चाहिँ देखिन्थ्यो, एउटा सरकारले आफ्नो प्राथमिकताको बारेमा ज्ञान एकदम अभाव देखियो, एक नम्बर कुरो। दोस्रो कुरो नेपालको विपन्न गरिब र तपाईँको चाहिँ पिछडिको समुदायप्रतिको उहाँहरूको एउटा नकारात्मक सोच र त्यो प्रतिको चाहिँ आक्रामकता उहाँहरूको देखियो। त्यस कारणले गर्दाखेरि सरकारले जुन ढङ्गले चाहिँ काम अगाडि बढाउनु पर्थ्यो, जुन प्राथमिकताको साथ काम जानु पर्थ्यो, अहिलेको चाहिँ समस्या भने त आर्थिक सुस्तता चाहिँ अहिलेको समस्या हो नि त। अहिलेको समस्या त विकास निर्माणमा खर्च गर्न नसक्नु, विकास निर्माण तीव्र गतिमा गर्न नसक्नु अहिलेको समस्या हो। अहिलेको समस्या भने त बेरोजगारी समस्या हो। तर यो समस्याको मूल जडहरूमा कुनै उहाँले नयाँ किसिमको दृष्टिकोणहरू ल्याउन सक्नु भयो। त्यस कारणले गर्दाखेरि समस्या झन् गहिरिँदै गएको छ। समस्या जुन जटिल भन्दै गएको छ त्यस कारणले गर्दाखेरि र राजनीतिक मुद्दाहरूमा पनि उहाँहरूको स्पष्ट दृष्टिकोणको अभावमा चाहिँ तपाईँको जातीय मुद्दाहरू क्षेत्रीय मुद्दाहरू धार्मिक मुद्दाहरू अहिले बिस्तारै उठ्न थालेछन्। यसको मूल कारण भनेको त्यो राजनीतिक एजेन्डामा क्लियर र राजनीतिक ढङ्गले समाजलाई चाहिँ परिचालन गर्न नसकेको कारणले गर्दाखेरि यो स्थिति आएको।
1: तर अहिले जनताको विश्वास जनताको भरोसा त यो सरकारप्रति जुन किसिमको महत्वकांक्षा छ त्यो त अझै पनि छ नि त, त्यसको ग्राफ त छ नि त अझै पनि होइन आङ्गेलुजी?
0: त्यो विश्वास जुन फागुन 21 गते जुन जनताले चाहिँ ठुलो मत दायर गरायो हो त्यसमा हामीले चाहिँ अस्वीकार गर्नुपर्ने कुनै कारण छैन र त्यो ठुलो जनमत चाहिँ तपाईँ बिस्तारै खस्किँदो स्थिति आएको किनभने तपाईँको त्यो जनमत त तपाईँ एक दिन खस्किने कुरो त थिएन तर अहिले अहिले अहिले आएर चाहिँ त्यो जनमत खस्किएको कुरा त प्रत्यक्ष होस् परोक्ष होस् राष्ट्रपकै नेताहरूले पनि स्वीकार गरेका छन्, उहाँहरूको चाहिँ सांसदहरूले पार्लियामेन्टमा विस्तारित कुरा स्वीकार गर्दै उनीहरू पनि अहिले चाहिँ तपाईँ सरकारको क्रियाकलाप अलिक कडा टिप्पणी गर्ने ठाउँमा पुगेका देखिन्छ किनभने राष्ट्रपकै नेताहरूलाई एउटा त्रास के पैदा भइसक्यो भने सरकारको जुन किसिमको पर्फर्मेन्स छ हिजो सरकारले एउटा ठुलो मान्छेको चाहिँ महत्वाकांक्षा बढाइदियो सरकारले यो सरकार आएपछि सबै थुक गर्न सकिन्छ यो जति गल्ती भएको छ जति त्रुटि भएको छ पुरानाहरूले मात्र गरे हुन् हामी त नयाँ हौ पुरानो के अरे गल्ती नगर्ने त्रुटि नगर्ने सबै काम राम्रै राम्रो मात्र गर्छौँ भनेर उहाँहरू आउनुभयो तर त्यो विश्वासको ग्राफ त अहिले खस्किँदै गएको छ नि त त्यो खस्किँदै गएको छ भन्ने कुरा त उहाँकै उहाँहरूकै सांसदहरूले उहाँहरूकै नेताहरूले बिस्तारै स्वीकार गरेर अब यसले गर्दा अहिले सरकारको पर्फर्मेन्सले गर्दा पार्टी र आगामी चुनावहरूमा सङ्कट पर्छ भन्ने आशाका साथ उहाँहरू पनि आफ्नो आफ्नो कुराहरू राख्न थालेका छन्।
1: हस्, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
0: हस्, नमस्कार।
1: उहाँ हुनुहुन्थ्यो नेपाली कंग्रेसका केन्द्रीय सदस्य नेता आङ्गेलु शेर्पा। आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: मा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी। बीमाको क्षेत्र

0: Extreme energy drink.
1: नेपालको एकमात्र डीटीएच सेवा डिस्होम खुशीको कनेक्शन
2: यो हो नेपाली रेडियो नेटवर्क
3: हरो विषयमा तारो बहस नेपाली बहस
4: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ
5: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
6: डिस्होम इन्टरनेट
7: आदरणीय श्रोता हामी नेपाली बहसमा छौं। नेपाली बहसमा देशका समसामयिक राजनीतिक घटनाक्रमका पेरिफेरीमा बहस र चर्चा गर्ने गर्दछौं र नेपाली बहसमा विभिन्न राजनीतिक क्षेत्रका व्यक्तिहरूसँग बहस र छलफल पनि गर्ने गर्दछौं। यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको दुईटाय नजिकको सरकार छ र त्यो सरकारले जनताका आकांक्षाहरू महत्वाकांक्षाहरूलाई पूरा गर्ने लाइनमा सरकार अगाडि बढ़िरहेको दावी गरिएको छ। अबको पाँच वर्षमा यो देशमा सुशासन कायम गर्ने अमन चयन कायम गर्नेदेखि लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले मुलुकलाई एउटा ड्राइभमा लग्ने गरी जुन संकल्प लिएको छ त्यो संकल्प आज पूरा हुँदैछ त त्यसको लाइनमा सरकार छ त यसै विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद राजीव खत्री हामीसँग हुनुहुन्छ। राजीवजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुड मर्निङ।
8: हजुर गुड मर्निङ धेरै धेरै धन्यवाद।
7: अहिलेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार बीचमा अलिकति स्याडो वार जस्तो देखिएको हो यो बाहिर हेर्दाखेरि यो ऐना जस्तो देखिन्छ क्या किन हो यो यस्तो भएको
8: होइन यसमा यस्तो पार्टी र सरकार बीच नै भयो भन्न चाहिँ सकिँदैन। कतिको अवस्थामा पार्टीमा रहनुभएका या संसदमा रहनुभएका प्रतिनिधिहरूले अब जनताबाट जे गुनासाहरू आउँछन् त्यसलाई जस्ताको तस्तै राख्दै गर्दाखेर कहीँ कतै अलिक फरक मत राखेको हो कि भन्ने कुरा हो। तर त्यो एउटा सार्वभौम संसदले सदनमा राखेको विषय जनताको मुद्दा राख्ने हो। त्यसलाई राख्ने बित्तिकै सरकार र पार्टी बीच दरार आयो भनेर बुझाइराख्न त्यति उपयुक्त हुँदैन।
7: तर सरकारप्रति पार्टीभित्रैबाट असन्तुष्टिका स्वर व्यक्त हुन थाले। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा कहिलेकाहीँ एक्लै लड्नुपर्छ भन्दै असन्तुष्टि पोख्न थाले। सभापति लामिछानेले सरकारले बाटो बिराए कान समातेर लिकमा ल्याउने भनी अभिव्यक्ति दिन थाल्नुभयो भन्दा कता कता जनताहरू फेरि त्रसित हुँदैछन् क्या यो किन यो मिलिरहेको छैन यो
8: यस्तो मैले अघि नै भनिसके कतिपय सांसदहरूले व्यक्तिगत रूपमा आफ्ना धारणाहरू राख्दाखेर जनताले किनभने छिटो डेलिभरी चाहेको हुन्छ भइदियोस् भन्ने हुन्छ ग्यासको अभाव नभइदियोस् भन्ने हुन्छ करका दायराहरू फराकिलो बनाइयोस् तर नलादियोस् धेरै अत्यावश्यक वस्तुमा करको भार नपकाइयोस् भन्ने आम जनतामा हुन्छ। यो मुद्दा राख्दै गर्दाखेर संसदमा भएका राष्ट्रपाका सांसदहरूले पनि स्वाभाविक रूपमा त्यो जनताको मुद्दालाई प्रतिबिम्बित गर्नुभयो। त्यसपछि सभापतिज्यूले दिनुभएको अभिव्यक्ति त मलाई जहाँसम्म लाग्छ त्यो दरार छ भन्ने अभिव्यक्ति होइन। कतिपय उहाँले स्पष्टसँग भन्नुभएको छ कि घरको स्ट्रक्चर बनाउँदै गर्दा घर बनाउँदै गर्दा जग खनिन्छ जग लामो समय केही समय लाग्छ त्यो जग खन्दा खै त घरको स्ट्रक्चर देखिएन त भनेर प्रश्न उठ्छन् तर थोरै समय लाग्छन् घरको स्ट्रक्चर देखिनका लागि। त्यसकारणले हामी सरकारलाई कहाँ थापेर पनि अगाडि लान तयार छौँ भनेर भन्नुको अर्थ भनेको त सरकारलाई हाम्रो साथ छ है भनेर सभापतिज्यूले स्पष्ट राखेको हो भन्ने चाहिँ मलाई लाग्छ।
7: तर अहिले प्रधानमन्त्रीलाई किन एक्लै छोड्नुभयो तपाईँहरूले?
8: होइन प्रधानमन्त्रीजी एक्लै हुनुहुन्न कहिलेकाहीँ अब उहाँको त्यो अब एउटा साहित्यिक बिम्ब नै अब कुन रूपमा उहाँले प्रयोग गर्नुभयो उहाँले बिम्ब पनि अब किनभने उहाँ आफै एउटा गायक हो ऱ्यापर हो त्यस कारणले उहाँले धेरै बिम्बहरूको प्रयोग गर्नुहुन्छ। अब यो बिम्ब उहाँले कुन रूपमा प्रयोग गर्नुभयो भन्ने मलाई लाग्दैन तर वास्तविकता चाहिँ के हो भने सरकार एक्लो छैन सरकारको नेतृत्व गर्ने व्यक्ति एक्लो हुनुहुन्न यत्रो दुई तिहाई नजिकका सांसदहरू हुनुहुन्छ त्यसकारणले उहाँले एक्लो महसुस गर्नुपर्ने वा एक्लो छु भन्नुपर्ने कुनै बाध्यात्मक अवस्था नै छ जस्तो मलाई लाग्छ।
7: तर एउटा प्रश्न के छ भने प्रधानमन्त्री बालेन्द्र शाह सचिनु भयो वा चाहिँ खस्किनु भयो भन्ने प्रश्न छ क्या?
8: फेरि मैले एकपल्ट यो प्रश्नलाई
7: प्रधानमन्त्रीजी आज सचिनु भयो वा चाहिँ खस्किनु भयो?
8: प्रधानमन्त्रीजी सकिनुपर्ने काहीँ केही कारणै छैन सचिनुपर्ने भन्ने कुरा त के हेर्नुहोस् मान्छे सचिनुपर्छ कतिपय कुराहरू सधैँभरि आफूले गरिरहेकै मात्रै कुरा आफ्नै स्वभाव मात्रै ठिक हुन् भन्ने हुँदैनन्। कहिलेकाहीँ यो समूहगत नेतृत्व लिने व्यक्तिले चाहिँ समूहले भनेका कुराहरू यसरी नजाउँ फरक तरिकाले जाउँ भनेर भन्यो भने यो चाहिँ सामूहिक नेतृत्व हो नि त एक प्रकारले त्यसकारणले सच्चिनु पर्छ कतिपय कुरामा, तर सच्चिनु पर्ने भन्नको अर्थ त्यत्रो बिग्रिनु भएको भन्ने पनि मलाई लाग्दैन. फेरि मुख्य कुरा मैले तपाईँसँग पहिला पनि मैले कार्यक्रममा भनेको छु, एउटा कुरा के हुन्छ भने नियत राखेर काम गर्नु र ढङ्ग नपुग्नु कहिलेकाहीँ फरक कुरा हुन्छ. कहिलेकाहीँ काम गर्दै जाँदाखेरि केही कुराहरूमा ढङ्ग नपुग्न सक्छन्, तर त्यो ढङ्ग नपुगेको कुरालाई चाहिँ सुधार्ने कुरा हुन्छ. अघि तपाईँले भने चाहिँ सुधार्ने कुरा हुन्छ, तर नियत बसै गरेको छ भनेदेखि चाहिँ सकिने बाहेक केही कुरा हुँदैन. यहाँ प्रधानमन्त्रीज्यू या सरकारको टिमले कुनै कुराहरू भएका कमी कमजोरीहरू छन् भने पनि त्यो चाहिँ नियतवश भएको हो भन्ने चाहिँ मलाई लाग्दैन. कहिलेकाहीँ ढङ्ग पुग्दैनन् काम गर्दै जाँदाखेरि. हाम्रा काम गर्ने तौर तरिका, हाम्रो कर्मचारी तन्त्र, सिंहदरबारभित्रका कुराहरू, ती सबै कुराहरूले बिम्बित गर्छ. किनभने कुनै समय तपाईँ हामी आफै हेरौँ न, राप र ताप लिएर बोकेर सिंहदरबार छिरेका प्रचण्ड, उनमा काम गर्ने हुटुटी थिएन र त्यति बेला मजाले थियो उहाँसँग काम गर्ने हुटुटी थियो, तर त्यो सिंहदरबारले कहिलेकाहीँ बाघलाई बिरालो बनाएर फर्काइदिन्छ. तर यसपटक यो सबै इतिहास पढेर आएको नव पुस्ताको प्रतिनिधित्व गर्ने प्रधानमन्त्री र उहाँका समूहलाई त्यो बिरालो बनेर सिंहदरबारबाट फर्किने छुट्टै छैन.
7: तर एउटा कुरा, अहिले त संसदमा कालो चस्मा लाउन निषेध भयो नि त, होइन? कालो चस्मा खोलियो होइन सबैको, त्यो कालो चस्मा खोल्नुको बिम्ब चाहिँ के हो? संसदमा यसो हिरो भएर टक्क चमेलीको तेल लाएर जाने सांसदहरूलाई त ब्रेक हो नि त यस्तो हुँदा.
8: होइन, अब यसमा सभामुखजीले केही सोचेरै सम्झेरै उहाँले गर्नुभयो होला. एउटा कुरा त अब सदनभित्रको मर्यादाको कुरालाई पनि उहाँले जोड दिनुभएको होला, किनभने आफ्नै किसिमको मर्यादा हुन्छ सदनको. त्यसको मतलब कालो चस्माले चाहिँ मर्यादा पुरै रूपमा हटाइदिन्छ भन्ने त होइन, तर पनि एउटा व्यवस्थित देख्दा पनि अलिक राम्रो देखियोस्, सभ्य देखियोस् भन्नका लागि पनि. र अब संसद भवन कोठैभित्र बस्दा चाहिँ कालो चस्मा किन लाउने भन्ने पनि एउटा हुनसक्छ. अर्को कुरा भनेको यो कालो चस्मा चाहिँ कतिपय मान्यजीवहरूलाई अब यो चस्मा लाएर बसेपछि निदाएको हो कि हेरिरहेको हो कि सदनका गतिविधिलाई निहालिरहेको हो भन्ने कुरा छुट्याउन पनि असहज हुने भएका कारणले गर्दा पनि यो चिजहरू राख्नु भएको होला भन्ने लाग्छ. यो चाहिँ अलिकति यो प्रश्न चाहिँ सभामुखतिरै प्रश्न.
7: तर एउटा कुरा दिए, जस्तो अहिले प्रधानमन्त्रीको विषयमा हामीले बहस गर्दै गर्दाखेरि सुकुम्बासी व्यवस्थापनमा उठ्यो प्रश्न, साम्प्रदायिक दंगा नियन्त्रणमा पनि अलिकति ढिलाइ, व्यवहारमा सर्भिस डेलिभरी नभेटिएको कुरा आयो, अध्यादेश मार्फत ऐन संशोधनका विषयमा पनि अलिकति आलोचनै छ, संसदमा प्रधानमन्त्रीको प्रश्नोत्तरका विषय, सीमा सम्बन्धी अभिव्यक्तिको विवादका विषय र मेरिटोक्रेसीका विषयमा पनि अहिले त विवाद आउन थाल्यो. राजीव खत्रीजी, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
8: होइन, अब यो जति जति अहिले तपाईँले यी विषयहरू राख्नुभयो, मैले भने अघि नै भने यी विषय सबै कुराहरू भनेको चाहिँ कुनै योजनाबद्ध तरिकाले घटाइएका प्रोपागान्ड या तपाईँ काण्डहरू होइन. यी भनेका काम गर्दै जाँदा उठेका विभिन्न प्रश्नहरू हुन्. म तपाईँलाई एउटा भनौँ, दङ्गा तराईमा दङ्गा भयो, तराईमा दङ्गा हुँदै गर्दाखेर यो भनेको कुरा त धार्मिक हिंसा भनेको कुरा तपाईँ हामीले मैले पत्रकारिता गर्दा या तपाईँ हामीले पत्रकारिता गर्दा कतिपय कुराहरू यी चिजलाई जस्तो तस्तै हामी छरपष्ट गर्न सक्दैनौँ. किन छरपष्ट गर्न सक्दैनौँ भने यसले चाहिँ फेरि अर्को ठाउँमा आक्रोशित बनाउँछ या यो चाहिँ बढ्दै जान्छ भन्ने आशय काहीँ न काहीँ हामीले त्यो राखेका हुन्छौँ. यस्ता चिजहरूलाई हामी कहिलेकाहीँ उदाङ्गो बनाएर देखाउन सक्दैनौँ. त्यस कारणले यसपटक सरकारले जहाँ समस्या भयो त्यहीँ गएर समस्याको समाधान खोज्ने प्रयास गरेको देखिन्छ. तपाईँ नर्मली हेर्नुभयो भने दङ्गा तराईमा जुन ठाउँमा भइरहेको छ त्यसमा गृहमन्त्री पुग्नु सम्भव त मलाई त लाग्दैन. अहिलेसम्म कोही गृहमन्त्री यसरी दङ्गा भइरहेको ठाउँमा आफै पुगेर समस्याको समाधान खोजिरहेको मैले त योभन्दा अगाडि कहीँ कतै देखेको छैन. तपाईँ मिटर ब्याज पीडित मधेसबाट काठमाडौँ हिँडेर आउँदाखेरि यहाँ कैयौँ दिन लगाएर काठमाडौँ आइपुग्ने अवस्था हुन्थ्यो. यसपटक गृहमन्त्रीजी आफै जहाँ समस्या छ त्यहीँ पुगेर वार्ता गरेर त्यहाँबाट केही प्रतिनिधिलाई प्लेनमा राखेर काठमाडौँ ल्याएर समस्या समाधान गरेर एक प्रकारले अहिलेलाई समाधान खोज्ने प्रयास भयो. यी सबै कुराले त समस्या जहाँ छ सरकार त्यहाँ छ भन्ने अवस्था बनाएको देख्छु मैले. त मैले अघि नै भने कतिपय कुराहरू चाहिँ काम गर्दै जाँदाखेरि केही चिज
7: एउटा कुरा जस्तो पार्टीसँगको छलफल होइन, पार्टीसँगको छलफल, पार्टीसँगको सामिप्य

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले मध्याह्नको ठीक 12 बज्यो।

0: बहिन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz।
1: आज छैन आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाह संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाहले आज छिमेकी देशका राजदूतहरूसँग एक्लाइ एक्लै भेट्दै भारतीय राजदूत संघको छलफल शुरू।
0: प्रतिनिधि सभा बैठकमा आज परराष्ट्र र श्रम मन्त्रीले जवाब दिने, कंग्रेस केन्द्रीय समिति बैठक जारी रहने।
1: सिटीभिटी अन्तर्गत देशभरका ज्यालादारी कर्मचारी आन्दोलित 2000 बढ़ीको उपस्थितिमा केन्द्रीय कार्यालय घेराउ।
0: हर्मुज जलमार्ग सम्बन्धी इरानको शर्तले तेलको मूल्य वृद्धि। बाब अल मन्देब जलमार्गमा हुती विद्रोही समूहको आक्रमण।
1: र प्री सिजनको मैत्रीपूर्ण खेलमा लिभरपुल मोनाकोसँग पराजित।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्दै हुनुहुन्छ। अहिले भारतीय राजदूत नवीन श्रीवास्तवसँग छलफल शुरू भएको छ। दिउँसो 3 बजे चीनिया राजदूत चाङ माओमिङसँग भेट गर्ने कार्यक्रम छ। दिउँसो 3 बजे चीनिया राजदूत चाङ माओमिङसँग भेट गर्ने तालिका छ। चैत 13 प्रधानमन्त्री नियुक्त भएपछिको 4 महिनापछि शाहले राजदूतहरूसँग यसरी एक्ला एक्लै भेट्नु भएको हो। गत चैत 25 शाहले 17 देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेर सबै देशप्रति नेपालको नजर समान रहेको सन्देश दिनुभएको थियो। तर पछिल्लो पटक प्रधानमन्त्री शाहले असार 23 एसियाली विकास बैंक एडीबीका अध्यक्ष मासातो कान्दासँग एक्ला एक्लै भेट गर्नुभएको थियो। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार केही दिन पहिले नै भेटवार्ताको तयारी भए पनि सुनसरी लगायत मध्यप्रदेशका जिल्लामा देखियो।

0: तनावका कारण भेटघाट सरेको थियो। प्रधानमन्त्री शाहले भोलि नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अबमसँग भेट गर्ने तालिका छ। यसैबीच प्रधानमन्त्री शाह र राष्ट्रपति सभापति रवि लामिछाने बीच भेटवार्ता भएको छ। शाहलाई भेट्न लामिछाने हिजो साँझ बालुवाटार पुग्नु भएको थियो। उहाँहरूबीच 45 मिनट कुराकानी भएको नेताहरूले बताएका छन्। प्रधानमन्त्री शाहले आफू एक्लिएको भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेपछि लामिछाने शाहलाई भेट्न पुग्नु भएको थियो। उहाँहरूका बीचमा पार्टी राजनीति सहित केही राजनैतिक नियुक्ति सरकारका सम्भावित कदमबारे कुराकानी भएको छ।
1: प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठकमा विभिन्न चार विधेयक प्रस्तुत गर्नुका साथै मन्त्रीहरूसँग मौखिक प्रश्नोत्तर गर्ने कार्यसूची छ। दिउँसो 1 बजे बस्ने सिंहदरबारमा बस्ने बैठकमा परराष्ट्र मन्त्रालय र युवा श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाब दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। यस्तै बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कर्मचारी संचय कोष 10 संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले बाल श्रम निषेध तथा नियमन गर्ने विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। प्रधानमन्त्री शाहको तर्फबाट कानून मन्त्री गौतमले संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावका साथै राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज विभिन्न संसदीय समितिहरूको पनि बैठक बस्दैछ।
0: नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आज पनि जारी रहने भएको छ। दिउँसो 1 बजे केन्द्रीय कार्यालय सानेपामा शुरू हुनेछ। हिजो शुरू भएको बैठकमा पार्टीको 15 महाधिवेशनको तयारी, सरकारका गतिविधि र प्रदेश सरकारमा विकसित राजनैतिक परिस्थितिका विषयमा छलफल शुरू भएको थियो। बैठकमा सभापति गगन थापाले समसामयिक राजनैतिक विषय र प्रस्ताव केन्द्रित विषयवस्तुबारे जानकारी गराउनु भएको थियो। महामन्त्री प्रदीप पौडेलले छलफलका लागि विभिन्न प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। यस्तै महाधिवेशन तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अध्यावधि र वितरणका साथै महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठन लगायतका विषयलाई छलफलका लागि अघि सारिएको छ। पछिल्लो समय तराई मधेसमा भएका घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल शुरू भएको छ। सरकारका 100 दिनपछिका गतिविधि तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद र संसद बाहिर कंग्रेसको भूमिकाका विषयमा पनि छलफल हुनेछ। यसै गरी प्रदेश सरकारमा विकसित राजनैतिक परिस्थिति, सदस्यता व्यवस्थापन सम्बन्धी केन्द्रीय समितिको निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, सामयिक राजनैतिक विषय तथा भ्रातृ संस्थाको विधान सम्बन्धी विषय पनि बैठकका एजेण्डामा समेटिएका छन्। यिनै विषयमा आजको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्नेछन्।
1: प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभीटी अन्तर्गत देशभरका ज्यालादारी कर्मचारीहरू आन्दोलित बनेका छन्। 67 आंगिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका हुन्। साउन 14 गतेदेखि देशभरका 67 आंगिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आए पनि सिटीभीटी व्यवस्थापनले कर्मचारीका माग प्रति कुनै सुनवाई नगरेपछि पूर्व घोषित कार्यक्रम अन्तर्गत देशैभरिका करिब 2200 करार तथा ज्यालादारी श्रमिकले आजदेखि केन्द्रीय कार्यालय सानो ठिमी घेराव गरेका हुन्। उनीहरूले समान कामका लागि समान ज्याला पाउनुपर्ने माग राखेका छन्। उनीहरूका मागमा स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्व लगायत रहेका छन्। लामो समयदेखि परिषद मातहतका विभिन्न शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरूले समान प्रकृतिको काम गर्दै आए पनि सेवा सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्।
0: पाल्पा र नवलपरा सीमा आज बिहान भएको सवारी दुर्घटनामा 16 घाइते भएका छन्। पाल्पाको तिनाउ गाउँपालिका 4 चिउरी डाँडामा पिकअप जीप दुर्घटना हुँदा 10 घाइते भएका छन्। बिहान करिब 7 बजे LU-1J-2237 नम्बरको पिकअप जीप अनियन्त्रित भई सड़कबाट करिब 110 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा जीपमा सवार चालक सहित 10 घाइते भएका छन्। घाइतेमध्ये 1 अवस्था गम्भीर र 9 अवस्था मध्यम छ। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। यस्तै नवलपरासी बर्दाघाट सुस्ता पूर्व काबासोती बागमती नगरपालिका १६ पत्थर खोलाको पुल नजिक माइक्रोबस अनियन्त्रित भई पल्टिँदा छ जना घाइते भएका छन्। नारायणगढ़बाट बुटवलतर्फ जाँदै गरेको लु प्लस +01001J1000 नम्बरको माइक्रो टायर पंचर भएपछि अनियन्त्रित भई पल्टिएको थियो। घाइते सबैको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: चितवनको खैरेनी नगरपालिका एक शाही चोकमा बसको ठोकरबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ। आज बिहान शाही चोक स्थित पूर्व पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश 03001H2728 नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिएको थियो। बसको ठोकरबाट गम्भीर घाइते भएका अन्दाजी 35 वर्षीय पुरूषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारको लागि अस्पताल पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। मृतकको परिचय खुलेको छैन। यस्तै सिराहाको कर्जनहा नगरपालिका २ मन्दीपुरमा हिजो साँझ बोलबम श्रद्धालु सवार ट्र्याक्टर दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। प्युठानका अग्रज कम्युनिष्ट नेता संविधान सभा सदस्य दीपक केसीको 85 वर्षको उमेरमा निधन भएको छ। उहाँको 85 वर्षको उमेरमा गैराती निधन भएको पारिवारिक स्रोतले जनाएको हो। लामो समयदेखि वामपन्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानका एक अभिभावक व्यक्तित्वको रूपमा चिन्नुहुन्थ्यो। उहाँ 2064 संविधान सभा सदस्य हुनुहुन्थ्यो। मुटु रोग, निमोनिया लगायत समस्या देखिएपछि उहाँले राजधानीका विभिन्न अस्पतालमा उपचार गराइरहनु भएको थियो। उहाँको अन्त्येष्टि आज दिउँसो प्युठानको खरीबोट नजिक झिमरुक खोलाको किनारमा गरिने परिवारले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग कुनै पनि वार्ता नगरेको जनाउँदै हर्मुज जलमार्ग पुनः खोल्न विभिन्न शर्तहरू अघि सारेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पुनः बढ़ेको छ। ब्रेन्ट कच्चा तेलको मूल्य करिब 1.2% फेरि प्रति ब्यारेल 84.58 अमेरिकी डलर पुगेको छ। त्यस्तै अमेरिकी कच्चा तेलको मूल्य पनि करिब 1.1% बढ़ेर प्रति ब्यारेल 79.28 डलर पुगेको छ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानसँगको वार्तालाई लोकी अर्थात कम प्राथमिकताका साथ अघि बढ़ाइरहेको बताउनु भएको थियो। तेहरानले अमेरिकाले इरान र उसका क्षेत्रीय सहयोगीहरू विरूद्धका आक्रमण रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउनुपर्ने, इरानहरूपर तैनात अमेरिकी सैन्य बल फिर्ता गर्नुपर्ने, अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने तथा युद्धबाट भएको क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ। जुलाईमा पुनः युद्ध शुरू भएपछि इरानले महत्वपूर्ण जलमार्ग बन्द गरे यता तेल बोक्ने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै ठूलो मात्रामा आवाजावत गर्न सकिरहेका छैनन्। यसबाट विश्वभर आपूर्ति हुने कुल तेलमध्ये करिब 20% ओसार पोसार हुने यो जलमार्गको सञ्चालन प्रभावित बनेको छ। यसैबीच इरान स्थित हुती विद्रोहीहरूले पनि अदनको खाड़ी र हिन्द महासागरलाई लाल सागरसँग जोड्ने बाब अल मन्देब जलमार्गमा आवतजावत अवरूद्ध गरेपछि तेलको आपूर्ति प्रभावित हुने क्रम थप गम्भीर बनेको छ। हुती विद्रोहीहरूले लाल सागरको तटीय क्षेत्रमा रहेको साउदी अरबको एक तेल प्रशोधन केन्द्रमा समेत आक्रमण गरेका छन्।
1: र अब खेल समाचार। लिभरपूलले 2 गोलको अग्रता जोगाउन नसक्दा मोनाकोसँग 3-2 गोलले पराजित हुन पुगेको छ। एनफिल्डमा गैराती भएको फ्री सिजनको मैत्रीपूर्ण खेलमा लिभरपूलले शुरूआती अग्रता लिए पनि दोस्रो हाफमा मोनाकोले 3 गोल फर्काउँदै जित निकालेको हो। लिभरपूलका लागि अलेक्जाण्डर इसाकले 16 मिनटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। 29 मिनटमा फ्लोरियन वेट्सले गोल थपेपछि लिभरपूल 2-0 अघि बढ़्यो। पहिलो हाफको अन्त्यतिर मोनाकोले अन्तर घटायो। 44 मिनटमा अलेक्जाण्डर गोलोभिनले पेनाल्टी मार्फत गोल गर्दै मनाकोको पुनरागमनको शुरूआत गरे। दोस्रो हाफमा मनाकोले दुई थप गोल गर्यो। 56 मिनटमा मिका बियरेतले गोल गर्दै खेल 2-2 को बराबरीमा पुर्याए। त्यसपछि 88 मिनटमा पेरिस ब्रुनरले गोल गरेपछि मनाकोले 3-2 को अग्रता बनायो।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले आज छिमेकी देशका राजदूतहरूसँग एक्लै एक्लै भेट्दै भारतीय राजदूत संघको छलफल शुरू।
0: प्रतिनिधि सभा बैठकमा आज परराष्ट्र र श्रम मन्त्रीले जवाब दिने। कंग्रेस केन्द्रीय समिति बैठक पनि जारी रहने।
1: सीटीभीटी अन्तर्गत देशभरका ज्यालादारी कर्मचारी आन्दोलित 2000 बढ़ीको उपस्थितिमा केन्द्रीय कार्यालय घेराउ।
0: हर्मुज जलमार्ग सम्बन्धी इरानको शर्तले तेलको मूल्य वृद्धि। बाल अल मन्देव जलमार्गमा हुती विद्रोही समूहको आक्रमण।
1: र प्रिसिजनको मैत्रीपूर्ण खेलमा लिभरपुल मोनाकोसँग पराजित।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चू र धर्मराज विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya sara ho, khas kya?
3: Ke chaina bhana na, nunde ki sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru, ektai chauma. Tyo pani, sulabh mulyama, ani gunastariya restaurant haru, tesmathi prashasta parking area.
4: Wow, kaha chha ra yo?
3: Yahi Min Bhavan ma, Santinagar Gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
2: All in one mart. Helping make your life easier.
5: किन आँखा मिचेकुमिचे गरेको
6: हेर्न? अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
5: धेरै समय मोबाइल चलाएपछि क्या
6: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
5: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
6: ए, त्यसो भए जोगिन के गर्ने त?
5: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
6: बुझेँ।
5: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
7: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 21 औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधि को सेवन ले पेट र मृदौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98510-600-69।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाई निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com मा।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र सांसदको चस्मादेखि पोशाक सम्बका विषयमा बहस। रासोपाका महामन्त्री आसरेको प्रस्ताव संसदीय अभ्यासमै सुधार गरौं।
0: प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच एक्लै भेटवार्ता। अहिले दिउँसो चिनिया राजदूतसँग भेट हुँदै
1: एकै दिन विपदका 41 घटना 20 जना खाइते। पहिरोले खाँदबारी किमाथाङ सड़क अवरूद्ध।
0: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 12 जनाको मृत्यु। रूसलाई कड़ा जवाफ दिइरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
1: र तेस्रो एक दिवसीय क्रिकेटमा आज आयरल्याण्ड र अफगानिस्तान भेट्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रतिनिधि सभामा प्रधानमन्त्री मन्त्री र सांसदको चस्मादेखि पोशाकसम्मका विषयमा सांसदले ध्यान आकर्षण गराएका छन्। आज बसेको बैठकको शून्य समयमा नेकपा एमालेका सांसद लक्ष्मी पोखरेलले प्रधानमन्त्री र मन्त्रीले पोशाकमा समेत अनुशासन नदेखाएको भन्दै रूलिङको माग गर्नुभएको छ। न्यूजील्याण्ड र क्यानाडाको संसदको उदाहरण दिँदै पोखरेलले ड्रेस कोड अनिवार्य गर्न माग गर्नुभएको हो।
3: संसदको गरिमा कायम गर्न सांस्कृतिक पोशाक वा राष्ट्रिय पोशाक वा औपचारिक पोशाक अनिवार्य गरियोस्। प्रधानमन्त्री र मन्त्रीलाई टी शर्ट लगाएर संसदभित्र प्रवेश गर्न रोक लगाइयोस्। संसदको लोगो कोट, हाफ कोट, ओभर कोट बाहेक टी शर्ट, ज्याकेट, सर्ट, कुर्ता, ब्लाउज, सल आदिमा लगाउन रोक लगाइयोस्। संसदीय पोशाक सम्बन्धी अनुशासन कायम गर्न रूलिङको माग गर्दछु।
0: नेपाली कंग्रेसकी सांसद रेणुका काउचाले एक्लै रहेको प्रधानमन्त्री शाहको फेसबुक स्ट्याटसलाई लक्षित गर्दै प्रधानमन्त्री एक्लै नरहेको भन्दै कालो चस्मा खोल्न समेत आग्रह गर्नुभयो।
4: प्रतिपक्षले दैनिक संसदमा प्रश्न उठाउँदा नसुन्ने, जवाफ नदिने प्रधानमन्त्रीज्यूलाई सत्तापक्षकै सांसदहरूले सरकारको खबरदारी गर्न खोज्दा त्यसै दिन मध्यरात सामाजिक सञ्जालमा एक्लो महसुस भयो भनेको अभिव्यक्ति दिनुपर्ने अवस्था कसरी आयो? प्रधानमन्त्रीज्यूलाई एक्लै लड्नुपर्ने बाध्यता किन आयो? यसको अनुमान विभिन्न ढंगले गर्न सकिन्छ, तर प्रतिपक्षको तर्फबाट म आज एउटा कुरा स्पष्ट भन्न चाहन्छु। कालो चस्मा खोल्नुहोस्, तपाईँ एक्लो हुनुहुन्न।
0: केही दिन अघि रासपाकै सांसद मनिष झाले समेत अहिले भीभीआईपीको सवारीको कालो सिसा हटाइएको भन्दै प्रधानमन्त्रीले कालो चस्मा हटाउनु पर्ने बताउनु भएको थियो। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद शिवशंकर यादवले संसदमा आलोचना हुनुपर्ने विषय अर्कै भए पनि अर्कैतिर मोडिएको भन्दै आपत्ति जनाउनुभयो। आज प्रधानमन्त्रीको बचाउमा यादवले कालो चस्मा होइन कालो सोच बदल्नुपर्ने तर्क गर्नुभएको छ।
5: बहस दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजरमाथि हुनुपर्ने थियो, कर्णालीलाई र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि हुनुपर्ने थियो। बहस दलित, मधेसी, आदिवासी, जनजाति र सीमांकित समुदाय

0: व्यक्तिलाई दोस्रो दर्जाको नागरिक सरह जुन व्यवहार गरिन्छ त्यसको माथि हुनुपर्ने थियो, तर आज बहस कालो चस्मामाथि सीमित भइरहेको छ। एउटा समय थियो बीपी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थ्यो, तर उहाँको सोच कालो थिएन, दृष्टिकोण साँघुरो थिएन। हामीले हटाउनु पर्ने आँखामा लगाउने कालो चस्मा होइन, मनमा बसेको जुन कालो सोच छ, मधेसीमाथि हेर्ने जुन कालो सोच छ, दलितमाथि हेर्ने जुन कालो सोच छ, त्यो हटायो भने मात्रै हाम्रो देश समृद्धिको दिशातिर अगाडि बढ्न सक्छ।
1: राजसपाका महामन्त्री बिपिन आचार्यले भने संसदीय अभ्यासमै सुधार गर्नु आवश्यक रहेको बताउनुभयो।
2: मेरो जस्तै यदि बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ यो संसदलाई कसरी बढी इनोभेटिभ, क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुली काम गर्न पर्छ जस्तो लाग्छ।
1: सभामुख डोल प्रसाद अर्यालले सभा शुरू भएको घोषणा गर्न साथ विपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षीले अवरोध गर्दै आएका छन्। प्रधानमन्त्रीको जवाफ नआएसम्म वा रेकर्डबाट नहटाएसम्म विरोध कायमै रहने उनीहरूको तर्क छ।
3: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भेट गर्नुभएको छ। आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको हो। भेटवार्ताका क्रममा नेपाल भारत बीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकारीका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा राजदूत श्रीवास्तवले दुई देश बीचको आपसी सम्बन्ध र सहकारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भएको छ। प्रधानमन्त्रीले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ़ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री शाहले आजै दिउँसो 3 बजे चीनिया राजदूत चाङ माओमिङसँग भेट गर्ने कार्यक्रम छ। चैत 13 गते प्रधानमन्त्री नियुक्त भएपछिको 4 महिनापछि शाहले राजदूतहरूसँग यसरी एक्लाइक्लै भेट्न लाग्नु भएको हो। गत चैत 25 गते शाहले 17 देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेट गरेर सबै देशहरूप्रति नेपालको नजर समान भएको सन्देश दिनुभएको थियो।
1: उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत संखुवासभाको खाँदबारी किमाथाङका सड़क अवरूद्ध भएको छ। मकालु गाउँपालिका 4 स्थित नेता भीरमा पहिरो खसेर खाँदबारी किमाथाङका सड़क अवरूद्ध भएको हो। गैराती अविरल वर्षासँगै आएको पहिरोले सड़क भाँसिएर उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङका सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिनुभएको छ। माथिबाट ढुंगा माटो सहितको पहिरो खसेर सड़क भाँसिएको छ। हिजो बिहान खसेको पहिरो हटाएर एकतर्फी सड़क खुले पनि खाँदबारी किमाथाङका पुनः आज बिहानदेखि अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला जाने तथा खाँदबारी आउने यातायातका साधन वारपार गर्न सकेका छैनन्। अवरूद्ध सड़क खुलाउन सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल भइरहेको प्रहरीले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: मार्बलका सीपीभीसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
5: सुरक्षा घरको साथ जीवन।
6: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 41 वटा विपदका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा 20 जना घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका 20 आगलागीका 9 पहिरोका 8 चट्याङको 1 अतिवृष्टिका 2 र वन्यजन्तु आक्रमणको 1 घटना भएका छन्। विपदका घटनामा सहायताका निम्ति 173 जना प्रहरी परिचालन भएका प्राधिकरणले जनाएको छ। सर्पदंशका घटनामा 20 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 38,47,500 बराबरको क्षति भएको छ भने 4 स्थानमा सड़क अवरोध र एउटा चौपायाको ज्यान गएको छ। यसैबीच गत वैशाख 1 आजसम्म देशभर 4,452 विपदका घटना भएका छन्। ती घटनामा 205 जनाको मृत्यु, 5 जना बेपत्ता र 1,347 जना घाइते भएका छन् भने 5,492 परिवार प्रभावित भएका छन्।
1: काठमाडौँको गुहेश्वरी फाँटस्थित गुहेश्वरी ढल प्रशोधन केन्द्रले दैनिक 3,24,00,000 लिटर फोहर पानी प्रशोधन गरिरहेको छ। केन्द्रका प्रमुख रामकुमार श्रेष्ठका अनुसार काठमाडौँ उपत्यका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र निर्माण थालिएको छ। सल्लाहगारी कोडको धोबीघाट, गोकर्ण र हनुमान घाटमा प्रशोधन केन्द्र निर्माण जारी छ। काठमाडौँ उपत्यका नदी तथा वातावरणलाई स्वच्छ राख्न अझ धेरै ढल प्रशोधन केन्द्र निर्माण गर्न आवश्यक भएको उहाँले बताउनुभयो। प्रशोधन केन्द्रको क्षमता प्रभावकारी रूपमा उपयोग गर्न फोहर पानी र वर्षाको पानीका लागि छुट्टा छुट्टै पाइप प्रणाली आवश्यक पर्ने बताउँदै केन्द्रका प्रमुख श्रेष्ठले त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। रूसमा युक्रेनले गरेको ड्रोन आक्रमणमा परि 12 जनाको मृत्यु भएको छ। युक्रेनले आज गरेको उक्त आक्रमणमा परि अन्य 39 जना घाइते भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। युक्रेनले पछिल्लो समय रूसका तेल डिपोलाई लक्षित गरी प्राय दैनिक जसो लामो दूरीका ड्रोन आक्रमण गर्दै आएको छ। यसले रूसमा इन्धन अभाव हुनका साथै तेल प्रशोधन क्षमतामा पनि असर पारेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुतिनलाई वार्तामा ल्याउन र जारी 4 वर्ष पुरानो युद्ध रोक्नका लागि यस्तो अभियान चलाएको बताउनुभयो। जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत रूसको प्रत्येक हमलाको कड़ा जवाब दिइरहेको बताउनु भएको छ। अब यो युद्ध रूसकै घरभित्र यानि रूसमै महसुस हुने उहाँको भनाइ छ। उहाँले रूसले नचाहेकाले युद्ध रोकिन नसकेको आरोप समेत लगाउनुभयो।
1: अब खेल समाचार। एक दिवसीय श्रृंखला अन्तर्गत तेस्रो खेलमा आज आयरल्याण्ड र अफगानिस्तान भेट्दैछन्। यी दुई टोली बीचको खेल आयरल्याण्डको सिभिल सर्भिस क्रिकेट क्लब बेलफास्टमा नेपाली समयअनुसार 3:30 बजे शुरू हुनेछ। घरेलू टोली आजको खेल जित्दै श्रृंखला बराबरी गर्न चाहन्छ। अफगानिस्तान भने लगातार दोस्रो जीत हात पार्ने योजनाका साथ मैदानमा उत्रदैछ। 5 खेलको एक दिवसीय श्रृंखलाको पहिलो खेल वर्षाका कारण टस समेत हुन नसकी रद्द भएको थियो। दोस्रो खेलमा अफगानिस्तानले आयरल्याण्डलाई 92 रनले पराजित गरेको थियो। आयरल्याण्ड विरूद्ध अफगानिस्तानको एक दिवसीय दबदबा कायमै छ। सन् 2019 अफगानिस्तानले आयरल्याण्ड विरूद्ध लगातार 7 एक दिवसीय खेल जितेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: प्रतिनिधि सभामा प्रधानमन्त्री, मन्त्री र सांसदको चस्मादेखि पोशाकसम्मका विषयमा बहस। राजसपाका महामन्त्री आचार्यको प्रस्ताव, संसदीय अभ्यासमै सुधार गरौं।
1: प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तव बीच एक्लै भेटवार्ता, अहिले दिउँसो चिनिया राजदूतसँग भेट हुँदै।
3: एकै दिन विपदका 41 घटना, 20 जना घाइते, पहिरोले खाँदबारी किमाथाङका सड़क अवरूद्ध।
1: युक्रेनले रूसमा गरेको ड्रोन आक्रमणमा परि 12 जनाको मृत्यु, रूसलाई कड़ा जवाफ दिइरहेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाई।
3: र तेस्रो एक दिवसीय क्रिकेटमा आज आयरल्याण्ड र अफगानिस्तान भिड्दै।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
6: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: ए बाबु हतियारहरू टर्च बालेर जाऊ।
9: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
8: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
9: है, बल्ल सम्झे,

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आसमा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छन्, यसैमा खुसी मिल्छ झैं लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन, कम्तीमा आज भए पनि

हँसाउने सकिन। हेर्न यो हृदयमा गुम्सिएका भावनाहरू जताउनै सकिन। सायद हाम्रो प्रेम अधुरो हुन लेखे गइरहेछ।

Owl. Ayah, ayah kelam. Dulu manja lagi ketuk dana. Ya.

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यो तिरोको पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजर घुमा हेर्न

0: my cup, you can sano.
1: Tini hiri ni, tis kar tis ro.

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: नगर जुटमिल पुनः सञ्चालन गर्न विज्ञ टोली बनाइयो।
1: हसिना फिर्ता पठाउन भारतलाई बंगलादेशको अनुरोध। मध्यपूर्वमा अमेरिकी निर्भरता घट्दै गएको इरानको दावी। तीन देशबीच नयाँ रक्षा सन्धि। पाकिस्तानमा भएको सैन्य कार्यवाहीमा 15 सशस्त्र विद्रोहीको ज्यान गयो।
0: र नेपाली बक्सिङ टोली विशेष अभ्यासका लागि भारत प्रस्थान। एसियाडमा 7 खेलाड़ीले प्रतिस्पर्धा गर्ने। गण्डकी प्रदेशमा खेलकुद पदक वितरण विवादमा छानबिन समिति गठन।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
4: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
5: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
4: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
5: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
3: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
4: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रधानमन्त्रीको विदेशी दूतसँग एक्लै भेटवार्ता सम्बन्धी खबरबाट। प्रधानमन्त्री बालेन्द्र शाहले विदेशी दूतहरूसँग एक्लै नभेट्ने आफ्नै अडान अन्तत आफैले तोड्नु भएको छ। प्रधानमन्त्री बालेन्द्रले गत असारमै एसियाली विकास बैंकका अध्यक्ष सामातो काण्डलाई भेटेर विदेशी दूतसँग एक्लै भेट गर्ने अडान तोड्नु भएको थियो। सरकार गठन भएको 4 महिना बितेपछि प्रधानमन्त्री बालेन्द्रले आफ्नो पूर्ववर्ती अडान तोड्दै अन्तत विदेशी दूतहरूसँग एक्लै भेट गर्नु भएको हो। प्रधानमन्त्री बालेन्द्रले आज एकै दिन दुई छिमेकी भारत र चीनका राजदूतसँग वान टू वान वार्ता गर्नु भएको छ। बोल्दै नबोल्ने, कसैसँग भेट्दै नभेट्ने बालेन्द्रको कूटनीतिक भेटवार्ता वान टू वानबाट शुरू भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल का लागि भारतका राजदूत नवीन श्रीवास्तव र जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओ मिङले छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको हो। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार भारतीय राजदूतसँग नेपाल भारत र चिनिया राजदूतसँग नेपाल चीन सम्बन्ध थप सुदृढ बनाउने, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास, साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्रसँग दुवै देशका राजदूतले आपसी सम्बन्ध र सहयोगबारे छलफल गरे पनि भ्रमणको निम्त भने दिएनन्। प्रधानमन्त्रीको सचिवालयले पनि भ्रमणबारे कुराकानी भए नभएको खुलाएको छैन। नेपालको कूटनीतिक सम्बन्ध कमजोर बनेको आरोप लागिरहँदा दुई छिमेकका राजदूतसँग भेटेर प्रधानमन्त्री शाहले अब मौनता तोडेको सन्देश भने दिनुभएको छ।
1: प्रतिनिधि सभाको आजको बैठकमा सरकारको काम कारवाहीदेखि नागरिकका दैनिक समस्यासम्मका विषयमा सांसदले प्रश्न उठाएका छन्। बैठकमा ज्ञानको अभाव, संसदीय सुधार, सिंहदरबारको इतिहास र सरकारको कार्यशैलीबारे सांसदले प्रश्न उठाएका हुन्। यस्तै संसदमा उठेका प्रश्नको जवाब दिँदै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालका पुराना तथा निष्क्रिय सन्धि सम्झौता आवश्यक र औचित्यका आधारमा पुनरावलोकन, संशोधन र नवीकरण गरिने बताउनु भएको छ। कंग्रेसका सचेतक रहनुभएका सांसद निष्कल राईको प्रश्नमा आजको सभा बैठकमा परराष्ट्र मन्त्रीले यस्तो जवाब दिनुभएको हो।
8: विगतमा परराष्ट्र मन्त्रालय प्रशासनिक आवश्यकता, भवनको उपलब्धता र संरचनागत व्यवस्थापन लगायतका कारण विभिन्न भवनमा स्थानान्तरण हुँदै आएको कुरा तथ्य सत्य हो। स्थानान्तरणको समयमा मन्त्रालयमा रहेका ऐतिहासिक दस्तावेज, कागजात, तथ्य र प्रमाणको संरक्षणलाई मन्त्रालयले अत्यन्त गम्भीरताका साथ लिएको छ र संरक्षण गर्दै आएको बेहोरा पनि म अनुरोध गर्न चाहन्छु। नेपाल सरकार पक्ष रहेको सन्धिको संरक्षण र व्यवस्थापन सम्बन्धमा प्रचलित कानूनको स्पष्ट व्यवस्था छ। नेपाल सन्धि ऐन 2047 बमोजिम परराष्ट्र मन्त्रालयले नेपाल सरकारको तर्फबाट सन्धि वार्ता, कूटनीतिक सम्पर्क र अन्तर्राष्ट्रिय तहमा सन्धि सम्बन्धी कार्यहरू सम्पादन गर्दछ। विगतदेखि नै नेपाल सरकार कार्यविभाजन नियमावली बमोजिम सन्धि सम्झौता तथा तिनको अभिलेख सम्बन्धी कार्य कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्रभित्र पर्दछन्। त्यस्तै अभिलेख संरक्षण ऐन 2046 बमोजिम राष्ट्रिय महत्वका ऐतिहासिक दस्तावेजहरूको दीर्घकालीन संरक्षण र व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय अभिलेखालयलाई दिइएको छ।
1: धनुषाको डल्केबरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग उठान भइरहेका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डल्केबरको ट्रमा सेन्टर निर्माण प्रक्रिया रोकिने स्पष्ट पार्नुभयो। यसैबीच आजको संसद बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद विपिन आचार्यले संसदीय सुधार समिति गठन गर्न माग गर्नु भएको छ।
9: अहिलेको संसदीय अभ्यासबाट चाहिँ खुसी छौ त के हाम्रो क्षमता अहिलेको संसदीय अभ्यासले चाहिँ सही दिशामा निकालेको छ त? यदि छ भने त मलाई समस्या छैन, तर मेरो जस्तै ती बुझाइ धेरैजना सांसदहरूको पनि हो भने अब यो संसदीय अभ्यासलाई सुधार गर्नका लागि चाहिँ सबैजनाले मिलेर काम पनि गर्नुपर्छ होला। सो एउटा संसदीय सुधार समिति बनाउन मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ यो संसदलाई कसरी बढी इनोभेटिभ क्रिएटिभ र युटिलिटी बेस्ड बनाउने दिशामा चाहिँ एक्चुअली काम गर्न पर्छ जस्तो लाग्छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद लीमा अधिकारीले नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गर्नुभयो। एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको र अर्कोतिर ग्यासका लागि नागरिकले शास्ति भोग्नु परेको अवस्था विडम्बनापूर्ण रहेको उहाँको भनाइ छ।
10: भान्सामा साँझ बिहान छाक तार्न धौधौ परेका सर्वसाधारण नागरिक खाली ग्यास सिलिण्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्। आखिर नागरिकले यस्तो शास्ति कहिलेसम्म भोगिरहनु पर्ने हो सरकार?
1: प्रतिनिधि सभामा बोल्दै सांसद नीता घतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सांसद हरि ढकालको अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनुभयो।
0: प्रतिनिधि सभाको आजको बैठकले विशेष नेपाल विशेष सेवा ऐन 2042 साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 बहुमतले पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित पेश भएको उक्त विधेयक पारित भएसँगै गुप्तचरी निकायसँग सम्बन्धित पुराना महत्वपूर्ण कानून व्यवस्थाहरू पुनर्जीवित हुने भएका छन्। यसै गरी बैठकले संवैधानिक निकायका पदाधिकारीलाई राज्य कोषबाट दोहोरो सुविधा लिन नदिने सम्बन्धी विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत गरेको छ। बैठकमा कर्मचारी संचय कोष, मेलमिलाप र बाल श्रम निषेध सम्बन्धी थप तीनवटा संशोधन प्रस्ताव पेश भएका छन्। विरोधको सूचना नआएपछि ती विधेयकहरू सदनमा छलफलका लागि अघि बढ़ेका हुन्। प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्नेछ।
1: यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञान बहादुर साईले प्रतिपक्षले सरकारलाई प्रश्न गर्दा केपी ओलीका कार्यकर्ताको ट्याग बिराउने र सरकारलाई काम गर्न दिएन भन्ने जवाब दिने गरेको भन्दै आज संसदमा आपत्ति जनाउनु भएको छ।
11: चिकित्सकको टोलीबाट मेरो शरीरको प्रत्येक अङ्ग जाँच गरियो, मदिराको एक थपा मात्रै मेरो शरीरमा कहीँ प्रयोग भएको र कतै देखियो भने म सांसद पदबाट राइनँ। कुनै अमुक अर्कै व्यक्तिको अश्लील भिडियो, यौन अश्लील भिडियो ल्याएर यो ज्ञानेन्द्र साई हो भन्दै प्रसार गर्नेहरू सम्बन्धीको कुरा हो। सम्माननीय सभामुख महोदय, म तपाईँको संसदको सदस्य हुँ। संसदको गरिमा र मर्यादा कायम राख्नु मेरो कर्तव्य हो। उक्त भिडियो यदि मेरो हो भने जाँच गरियो, म राजनीतिक जीवनबाट सन्यास लिन्छु। प्रहरी सत्ताको मात्रैकै हो कि यो देशको? यो जवाफ म गृहमन्त्रीसँग माग्न चाहन्छु। जनतालाई भ्रममा पार्दै र आँखामा छारो हाल्दै कतै चीनबाट लखेटिएका साई नेपाली सेनासँग खम्बा विरूद्धमा पराजित भएर धपाइएका बाहिरबाट हेर्दा नेपाली जस्ता देखिने तर नेपालीको आवरण ओढेका टीओबी समूहहरूसँग साँठगाँठ गरी नेपाल र तिनका गतिविधि नेपालमा तिनका गतिविधि सक्रिय गराएर उत्तरी छिमेकी चीनसँगको पञ्चशीलका सिद्धान्तमा आधारित परराष्ट्र तथा कूटनीतिक सम्बन्ध बिगार्दै देशलाई युक्रेन बनाउँछन् कि भन्ने खतरा मैले महसुस गरिरहेको छु।
1: सांसद नेता खतानीले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने सांसद हरि ढकालको अभिव्यक्तिप्रति कड़ा आपत्ति जनाउनुभयो।
12: बजारमा महँगीले आकाश छोएको छ, जनताको आमदामी भने उही छ। दैनिक उपभोग्य वस्तुको मूल्य दिनदिनै बढ्दैछ, तर सरकार बजार अनुगमन र मूल्य नियन्त्रण कहाँ छ? सभामुख महोदय, देशको एउटा वर्ग मात्र निराश छैन। आज राज्यसँग जोडिएको हरेक वर्ग कुनै न कुनै पीड़ामा छन्। जनता यति निराश हुँदा पनि सरकारलाई के कुराले यति ढुक्क बनाएको छ? अन्त्यमा सीमासँग जोडिएको विभाजित अभिव्यक्ति चर्चाइयोस्, सदनको अभिलेखबाट हटाइयोस्, ग्यासको अभाव तत्काल समाधान गरियोस्, स्वास्थ्य बीमा र पुनः प्रभावकारी बनाइयोस् ताकि गरीब नागरिकले उपचारबाट वञ्चित हुन नपरोस्। सिंहदरबार जलाएर घाइते बनाउने काम पर्याप्त भएन र अब यसको नाम मेटाएर इतिहासको अस्तित्व बटाउनलाई चलखेल पनि बन्द गरियोस्।
1: राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सदाचार नीति पूर्ण रूपमा लागू गर्न सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले नीति जारी गरेकामा सरकारलाई धन्यवाद दिँदै यसलाई प्रभावकारी बनाउन तत्काल सदाचार ऐनको विधेयक संसदको चालू अधिवेशनमा ल्याउन भनिएको छ। समितिका सभापति कृष्ण प्रसाद पौडेलका अनुसार सरकारी निकायहरूमा फोकल पोइन्ट तोक्न, आचार संहिता पालना गराउन र विद्यालयको पाठ्यक्रममा सदाचार शिक्षा समेट्न आग्रह गरिएको छ। बैठकमा सभापति पौडेलले सुशासनको दुहाई दिने नेतृत्वबाटै कानूनी राज्य र लोकतान्त्रिक मान्यता कमजोर पारिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूको सम्पत्ति बारे अध्ययन शुरू गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका तत्कालीन स्वकीय भानु देउवा तथा पुष्पकमल दाहालकी स्वकीय सचिव एवं छोरी गंगा दाहाल र उहाँका पति जीवन आचार्यको नाममा रहेको अचल सम्पत्तिको स्रोत पहिल्याउन छानबिन थालेको हो। अख्तियारका अनुसार उहाँहरूका परिवारका सदस्यको नाममा रहेका बैंक खाता, शेयर तथा घर जग्गा खरिदको वैधानिक विवरण संकलन भइरहेको छ। अघि एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्यलाई समेत बोलाएर बयान लिइसकेको आयोगले सार्वजनिक पदमा पहुँच भएका व्यक्तिहरूमाथिको अनुसन्धान बढ़ाएको जनाएको छ।
1: नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पाँचवटा प्रदेशका सभापतिहरू सहभागी भएका छन्। आमन्त्रित सदस्यका रूपमा बोलाइएका सात प्रदेश सभापति मध्ये कर्णालीका ललित जंगसाई र सुदूरपश्चिमका वीरबहादुर बलायर अनुपस्थित छन्। हिजो आइतबारदेखि शुरू भएको बैठकमा आजबाट केन्द्रीय सदस्यले आफ्नो धारणा राख्न थालेका छन्। बैठकका लागि पार्टीको पन्ध्रौं महाधिवेशनको पूर्व तयारी, विभिन्न उपसमिति गठन, नियमावली परिमार्जन र सदस्यता व्यवस्थापन जस्ता सांगठनिक विषय समेटिएका छन्। यस्तै सरकारको सय दिनपछि गतिविधि र समीक्षा, प्रमुख प्रतिपक्षीका रूपमा संसदमा खेल्नुपर्ने भूमिका, तराई मधेसका घटनाक्रम तथा सामाजिक सद्भाव कायम राख्ने विषयसहित आठवटा एजेण्डामा छलफल भइरहेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 100% summer cash for Pirta.
1: Say it funny, chaha funny.
2: Cash for Pirta. Linu bhai ta.
3: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब बाँकी खबर। देशभर जापानी इन्सेफ्लाइटिस संक्रमणको जोखिम बढ़ेको छ। पछिल्लो 55 दिनको अवधिमा देशभर जापानी इन्सेफ्लाइटिसका कारण 9 जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। असार साउन महिनामा 46 जनामा यो संक्रमण पुष्टि भएकोमा 9 जनाको ज्यान गएको हो। विभागका अनुसार संक्रमण र मृत्यु हुनेमा अधिकांश खोप नलगाएका व्यक्तिहरू छन्। पूर्वी नेपालको कोशी प्रदेश यसबाट धेरै प्रभावित भएको छ। त्यहाँ झापाका 3 सहित इलाम, मोरङ र सुनसरीमा गरी 6 जनाको मृत्यु भएको छ। यस्तै मध्य प्रदेशको धनुषा र रौतहटमा 1-1 जना तथा लुम्बिनी प्रदेशको दाङमा 1 जनाको मृत्यु भएको छ। चिकित्सकहरूका अनुसार यो रोग मानिसबाट मानिसमा नसर्ने भए पनि संक्रमित लामखुट्टेको टोकाईबाट सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बस्न आग्रह गरिएको छ।
2: देशभर पछिल्लो 24 घण्टामा विपदका 38 घटना हुँदा 1 जनाको ज्यान गएको छ भने 18 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिरो, आगलागी र अविरल वर्षाले देशका 32 जिल्ला प्रभावित भएका छन्। जसमध्ये पहिरोले मात्रै 15 जिल्लामा असर पुर्याएको छ। गत वैशाखदेखिको तथ्याङ्क अनुसार विपदका 4,400 भन्दा बढ़ी घटनामा परि 206 जनाको मृत्यु भइसकेको छ भने 1,360 जना घाइते भएका छन्। यस अवधिमा सबैभन्दा धेरै आगलागी, पहिरो, सर्पदंश, चट्यान र बाढ़ीका कारण मानवीय क्षति भएको छ। बाढ़ी र पहिरोमा परेका अन्य 5 जना अझै बेपत्ता रहेका छन्।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब 4,000 बचतकर्ताको रकम फिर्ता गराएको जानकारी दिएको छ। समितिका अध्यक्ष दिल्लीराज आचार्यका अनुसार 76,000 पीड़ितको 46 अर्ब रूपयाँ चुक्ता गर्नुपर्ने दायित्व रहेकाले ऋणीका सम्पत्ति लिलाम गरेर स्रोत जुटाइँदैछ। समितिमा संकलन भएको 42 करोड़ रूपियाँबाट 10 गाविसाना बचतकर्ता, ज्येष्ठ नागरिक, एकल महिला र दीर्घ रोगीलाई प्राथमिकता दिएर रकम बाँड्ने योजना छ। हरेक 6 महिनामा 1 अर्ब भन्दा बढ़ी संकलन गरी दामाशाहीका आधारमा फिर्ता गर्ने लक्ष्य राखिए पनि अदालतमा विचाराधीन मुद्दा र कानूनी अड़चन मुख्य चुनौती बनेको समितिले जनाएको छ।
2: लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलनले शुरू गरेको राजधानी मार्चको 16 दिन आज सरकार र आन्दोलनरत पक्षबीच वार्ता शुरू भएको छ। पीड़ितहरूले सड़क आन्दोलनलाई थपकड़ा बनाउने चेतावनी दिए लगत्तै सरकारी टोली छलफलका लागि तयार भएको हो। गत साउन 10 गतेदेखि निरन्तर धरना र मार्चपास गर्दै आएका पीड़ितको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ। सड़कमै दिनरात बिताइरहेका कैयौं महिला ज्वरो, पखला र न्यून रक्तचाप जस्ता समस्याबाट ग्रस्त हुँदा आन्दोलनमै सहभागी भइरहेका छन्। पीड़ितका तर्फबाट संयोजक रमेश सेन्चुरीको नेतृत्वमा वार्ता टोली गठन भएको छ।
5: राष्ट्रिय गौरवका आयोजना शुरू भएको 15 वर्ष पुग्दा समेत औसत 55% मात्र काम सकिएको छ। पूर्वाधार विकास समिति अन्तर्गतको अध्ययन उपसमितिले बुझाएको प्रतिवेदन अनुसार हालकै शैलीमा काम अघि बढ़े, बाँकी निर्माण पूरा हुन अझै कम्तीमा 10 वर्ष लाग्नेछ। विशेष गरी जग्गा अधिग्रहण, रोकाट कटानको झन्झटिलो प्रक्रिया, बजेटको अनिश्चितता र ठेक्का व्यवस्थापनका कमजोरीका कारण आयोजनाहरू पछि परेको प्रतिवेदनमा उल्लेख छ। उपसमितिका संयोजक श्रीराम नेउपालिङका अनुसार विकास निर्माणका बाधक कानूनी व्यवस्थालाई सरलीकृत गर्दै छुट्टै जग्गा व्यवस्थापन ऐन ल्याएर काम गरेमा भने आगामी 3-5 वर्षभित्रै यी सबै आयोजना सम्पन्न गर्न सकिनेछ।
2: लामो समयदेखि बन्द रहेको विराटनगर जुट मिल पुनः चलाउन सरकारले अध्ययन शुरू गरेको छ। उद्योगको आर्थिक, प्राविधिक र कानूनी अवस्थाको अध्ययन गरी संचालनका विकल्प पहिल्याउन सहसचिवको संयोजकत्वमा विज्ञ टोली गठन गरिएको छ। प्रधानमन्त्री कार्यालयमा बसेको सचिवको बैठकले बनाएको टोलीले मिलका मेसिन, भवन, सम्पत्ति र पुरानो ऋणको अवस्था विश्लेषण गर्नेछ। कार्यदललाई 1 महिनाभित्र उद्योग पुनः संचालनका लागि आवश्यक नीतिगत र व्यावहारिक उपायसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
5: स्नाकोत्तर अर्थात पीजीका रेजिडेन्ट चिकित्सक र इन्टर्न विद्यार्थीले वृद्धि गरिएको निर्वाह भत्ता नपाउने भएका छन्। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आर्थिक संकटको कारण देखाउँदै अर्को निर्णय नभएसम्म थप भुक्तानी नगर्न आफ्ना सम्बद्ध कलेजहरूलाई पत्राचार गरेको हो। एसोसिएशनका अनुसार पहिले दिँदै आएको 20,000 भत्ता बढ़ाएर 48,737 रूपियाँ पुर्याउँदा कलेजहरूलाई ठूलो आर्थिक भार पर्नेछ। सरकारी निकायले कलेजको सीट संख्या बढ़ाउने पूर्व सहमति पालना नगरेको र एकपक्षीय रूपमा आर्थिक दायित्व मात्र थपेको आरोप संचालकहरूको छ। व्यक्ति वा समूहले गर्ने आन्दोलनका आधारमा सरकारवालालाई बाहिर राखेर गरिने निर्णय उपयुक्त नहुने भन्दै एसोसिएशनले विद्यार्थी अभिभावक चिकित्सा शिक्षा आयोग र सरकार सहित सबै पक्षबीच तथ्यका आधारमा छलफल हुनुपर्ने माग अघि सारेको छ।
2: भिजिट भिजा घोटाला प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन सहसचिव तीर्थराज भट्टराई सहित सातजना विरूद्ध विशेष अदालतले प्रमाण बुझ्ने आदेश दिएको छ। न्यायाधीश वासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज यो आदेश जारी गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्य प्रतिवादी भट्टराई विरूद्ध 79,80,000 रूपियाँ बिगो जरिवाना र 8 वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा चलाएको थियो। गैरकानूनी रूपमा कमाएको रकम अन्य व्यक्ति मार्फत शुद्धिकरण गरेको अभियोग समेत लागेका भट्टराईसँगै अध्यागमन अधिकृत दुई ट्रावल संचालक र बिचौलियाहरू यस केसमा तानिएका छन्।
5: वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग पूरा गराउन वैदेशिक रोजगार विभागमा घेराउ तथा धरना दिएका छन्। व्यवसायीहरूले कामदार पठाउँदा पाउने सेवा शुल्कलाई वैज्ञानिक बनाउनुपर्ने, महँगो हवाई भाड़ा नियन्त्रण गर्नुपर्ने र राज्यबाट हुने दमन रोक्नुपर्ने माग राखेका छन्। वैदेशिक रोजगार बाध्यता नभई आवश्यकता भएको उल्लेख गर्दै उनीहरूले देशको अर्थतन्त्रमा योगदान दिने वर्गको उचित कदर र सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्।
2: मानव बेचबिखन तथा जबरजस्तीकरण मुद्दामा संलग्न रही फरार रहेका धनुषा धनौजीका मोहम्मद ताहिर राइन कतारमा पक्राउ परेका छन्। इन्टरपोलबाट रेड नोटिस जारी भएका उनलाई कतार प्रहरीको समन्वयमा नेपाल फर्काइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ। पक्राउ परेका राईलाई आवश्यक कानूनी प्रक्रिया र कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। मदाङमा निर्माण हुन लागेको 65 मेगावट क्षमताको दूधखोला जलविद्युत आयोजनाका लागि 10.1 करोड़ रूपियाँ ऋण लगानी पक्का भएको छ। आयोजना प्रबन्धक दूधखोला हाइड्रो पावर र बैंकहरूबीच वित्तीय व्यवस्थापन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो। 12.89 करोड़ रूपियाँ लागत अनुमान गरिएको यस आयोजनामा मुख्य लगानीकर्ता एनएमबी बैंकले 6.81 करोड़ र सह लगानीकर्ता सानीमा बैंकले 3.20 करोड़ रूपियाँ ऋण उपलब्ध गराउने बाँकी रकम प्रवर्धक कम्पनी माउन्टेन एनर्जी नेपालले बेहोर्नेछ।
2: शेयर बजार परिसूचक नेप्से ओह्रालो लागेको छ। आज नेप्से 9.04 बिन्दुले घटेर 2641.05 बिन्दुमा ओर्लिएको हो। परिसूचक सँगै आज कारोबार रकममा संकुचन आएको छ। बजारमा आज 352 वटा धितोपत्रका 1,09,66,000 भन्दा बढ़ी किता शेयर 3.67 करोड़ 44 लाख रूपियाँमा किनबेच भएका छन्। आज कारोबारमा आएका 13 वटा समूह मध्ये जलविद्युत उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा गरी 4 समूहका सूचक बढ़ेका छन् भने बैंकिङ, फाइनान्स र जीवन बीमा सहित बाँकी 9 समूहका सूचक घटेका छन्।
1: अब विदेशका खबर। बंगलादेशले पूर्व प्रधानमन्त्री शेख हसिना र जुलाई आन्दोलनका अगुवा शाहिद उस्मान हादीका हत्या आरोपीलाई फिर्ता पठाउने प्रक्रिया अघि बढ़ाउन भारतसँग पुनः आग्रह गरेको छ। प्रधानमन्त्री तारिक रहमान र भारतीय उच्च आयुक्त दिनेश त्रिवेदी बीच ढाकामा भएको उच्च स्तरीय भेटमा प्रत्यर्पणका विषयसँगै दुई देशबीचको पछिल्लो कूटनैतिक अवस्थाबारे छलफल भएको हो। सन् 2024 आन्दोलनपछि भारतमा रहँदै आएकी हसिनाले भर्खरै दिएको सार्वजनिक वक्तव्यप्रति ढाकाले आपत्ति जनाएपछि दुवै देशबीच तनाव बढ़ेको छ। यता भारतले भने उक्त वक्तव्य निजी कार्यक्रममा दिएकाले त्यसमा आफ्नो सरकार सफाई दिएको छ।
2: साउदी अरेबिया, टर्की र पाकिस्तान बीच भएको नयाँ रक्षा सम्झौताले मध्यपूर्व अब आफ्नो सुरक्षाका लागि अमेरिकामाथि मात्र निर्भर छाडेको संकेत गरानले जनाएको छ। तेहरानका अनुसार यो सौदाले क्षेत्रीय सहकार्यलाई बलियो बनाउनेछ। सम्झौतामा कुनै एक देशमाथि हुने सैन्य आक्रमणलाई सबैमाथिको आक्रमण मानिने उल्लेख छ।
1: यता पाकिस्तानको बलुचिस्तान प्रान्तमा सुरक्षा निकायले चलाएको विशेष सैन्य अभियानमा 15 जना लड़ाकू मारिएका छन्। सेनाका अनुसार विभिन्न 8 जिल्लामा गरिएको कार्यवाहीका क्रममा ठूलो मात्रामा हात हतियार तथा गोला बारूद पनि नियन्त्रणमा लिएको छ।
2: अब खेलकुद। जापानमा आयोजना हुने 20औं एसियाली खेलकुद एसियाडको अन्तिम तयारीका लागि नेपाली बक्सिङ टोली झापा हुँदै भारततर्फ लागेको छ। काठमाण्डुमा प्रारम्भिक अभ्यास पूरा गरेको टोलीलाई झापामा विभिन्न खेलकुद संस्थाले स्वागत र विदाई गरेका छन्। नेपाली टोलीले भारतको आसाम स्थित नेशनल सेन्टर अफ एक्सिलेन्समा 40 दिन विशेष प्रशिक्षण लिनेछ। भारतमै अभ्यास सकेपछि टोली उतैबाट सोझै जापानतर्फ लाग्ने कार्यतालिका छ। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची र नागोयामा हुने एसियाडमा नेपालबाट 4 पुरूष र 3 महिला गरी 7 जना बक्सिङ खेलाड़ीले प्रतिस्पर्धा गर्नेछन्।
1: र गण्डकी प्रदेश सरकारले वितरण गरेको खेलकुद पदक विवादमा परेपछि मन्त्रालयले छानबिन समिति गठन गरेको छ। सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव डाक्टर श्रेष नारायण पौडेलको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइएको हो। समितिलाई साउन 29
2: प्रशिक्षण लिनेछ। भारतमै अभ्यास सकेपछि टोली उतैबाट सोझै जापानतर्फ लाग्ने कार्यतालिका छ। आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची र नागोयामा हुने एसियाडमा नेपालबाट

0: साठतीस गते गण्डकी प्रदेश खेलकूद परिषदले वितरण गरेको पदकमा लापरवाही र मिले मत भएको भन्दै खेलाड़ी तथा खेल संघ संस्थाहरूले विरोध जनाउँदै आएका छन्। परिषदका सदस्य सचिव र सिफारिश समितिका सदस्यहरूले आफ्नै अनुकूलका व्यक्ति र संस्थालाई पदक दिलाएको आरोप लगाइएको छ। जाँदाजाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
1: प्रधानमन्त्री बालिनको विदेशी दूतसँग एक्लै एक्लै भेटवार्ता, प्रधानमन्त्रीको भ्रमणबारे भारत र चीनका राजदूत मौन, ग्यास अभावदेखि संसदीय सुधारसम्मका विषयमा संसदमा प्रश्न, पुराना सन्धि सम्झौता पुनरावलोकन र संशोधन हुने।
0: राष्ट्रिय सदाचार नीति लागू गर्न सरकारलाई संसदीय समितिको निर्देशन, विधि र कानूनी राज्य कमजोर भएको टिप्पणी, तीन पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति छानबिन, बैंक खाता र घर जग्गाको स्रोत खोजी।
1: देशभर जापानी इन्सेफ्लाइटिसको जोखिम, 55 दिनमा 9 जनाको मृत्यु, राष्ट्रिय गौरवका आयोजना सुस्त, 15 वर्षमा 55% प्रगति, विराटनगर जुट मिल पुनः सञ्चालन गर्न विज्ञ टोली बनाइयो।
0: हसिना फिर्ता पठाउन भारतलाई बंगलादेशको अनुरोध, मध्य पूर्वमा अमेरिकी निर्भरता घट्दै गएको इरानको दावी, तीन देशबीच नयाँ रक्षा सन्धि, पाकिस्तानमा भएको सैन्य कार्यवाहीमा 15 सशस्त्र विद्रोहीको ज्यान गयो।
1: र नेपाली बक्सिङ टोली विशेष अभ्यासका लागि भारत प्रस्थान, एसियाडमा 7 खेलाड़ीले प्रतिस्पर्धा गर्ने, गण्डकी प्रदेशमा खेलकूद पदक वितरण विवादमा छानबिन समिति गठन।
0: हौस् त नेपाली खबर अहिलेलाई यति नै, बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्, नमस्कार।

0: कोई आना।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुस् न, भन्नुस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ, दुईदेखि चार वर्षका बालबालिका दैनिक एक घण्टाभन्दा बढी स्क्रिन पुग्छ भनेको छ।
1: ओहो, भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण लाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण, यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा ज्ञान शिक्षात्मक विकास समेत।
1: फोनले त बस्छ भनेको त है डाक्टर साहब?
2: बालबालिकाको तीन वर्षसम्म उमेर भनेको अरूले कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, प्रक्रिया गर्ने, पढ्ने र काम सिक्ने बेला हो, मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएम 99.1, सबैका लागि सूचना।
6: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएम 99.1 मा यो हो फिल्मी मेलोडी।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईंलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएन ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनतासँग र जनतालाई संसद र सांसदसँग उत्तरदायी बनाउने उद्देश्यले सामुदायिक सूचना नेटवर्क सीआईएन ले संवाद श्रृंखला हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरमा रहेका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी संवाद श्रृंखला हेलो सांसद प्रसारण गर्ने गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग जाजरकोटका सांसद पार्वती बिग हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ। अहिले लामो समयको अन्तरालपछि संसद बैठक फेरि अगाडि बढ्न थाल्यो। यो बीचमा आफ्नो जिल्ला गएर अथवा राजधानीमै बसेर त्यस्तो खालको गतिविधिहरू सक्रियता भयो कि कस्तो रह्यो तिमीहरूको अगाडि?
1: यो 14 दिनको संसद स्थगित जुन ढंगले भएको थियो, हामी जिल्ला पनि गयौं, त्यसपछि गएर काठमाडौँमा पनि बस्यौं। किनकि हाम्रो मेरो त कर्णाली हो, त्यहाँ फेरि कस्तो हुन्छ भने सिजनली टाइपको सबै कामहरू हुन्छ क्या। त्यसले गर्दा जिल्लामा गएर धेरै एकदम तीव्र ढंगले गतिविधि बढाउन सक्ने कन्डिसन चाहिँ यो मौसमले थिएन।
0: गएँ
1: तर फर्के।
0: कसरी प्रस्तुत हुने, के के कुरा उठाउने भन्ने कुराहरू पनि तयारी गर्न समय पुग्दो रहेछ कि अथवा जसो जसो हुन्छ त्यसरी नै अगाडि बढ्ने भन्ने नै छ?
1: तयारी त पुग्छ नि, किन नपुग्नु होइन। फिल्ड गइन्छ, अब मेरो निर्वाचन क्षेत्र त एउटा मात्रै सीमित छैन नि त, देशैभरिको निर्वाचन क्षेत्र हो। देशैभरि मुभ गर्न नसके पनि जुन आफू जन्मेको हुर्केको ठाउँ छ त्यो क्षेत्रमा पुगेर त्यसले समग्र एउटा ठाउँको प्रतिनिधित्व गर्छ होइन। त्यसले गर्दाखेरि त्यहाँका समस्याहरू एकदम पुरा नोटिफाई गर्न सकिन्छ प्राथमिकतामा, के एक दुई दिन अब कसरी गइजाने भनेर होइन। त्यसपछि गएर अब सदन कसरी प्रस्तुत हुने, जनताको आवाजलाई कसरी उठाउने भन्ने कुरा तयारी त फुलफिल गर्न सके।
0: म यो विषयहरू यसरी उठाउँछु भनेर केही सूची बनाउनु भयो कि कस्तो छ अहिले?
1: अहिले विशेष गरी पछिल्लो घटनाक्रमहरू घटिराखेका छन् होइन, त्यसपछि सुनसरीको घटना छ, देशैभरि यस्ता बाढी पहिरोबाट मान्छेहरू प्रभावित छन्, मान्छेहरूको उठीवास भइराखेका छन्, जाजरकोटमा आज भूकम्पका टहराहरू भत्केर मान्छेहरूको विचल्ली छ, यिनी विषयवस्तुलाई उठाउनु पर्छ सदन।
0: अनि जाजरकोटमा 80 सालमा भूकम्प गयो, अहिले 83 वर्ष पुगिसक्दाखेरि पनि पुनर्निर्माणको काम नसकिएको बारेमा त्यहाँ धेरैले गुनासोहरू सुनाउनु भएको अवस्था थियो र हालैको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नयाँ प्रमुख कार्यकारीको नियुक्तिसँगै उहाँले चाहिँ यो पुनर्निर्माणको काम अगाडि बढाउने भनेर एउटा निर्णय गर्नुभयो। ढिला भएको बारेमा पनि यहाँले छिटो छिटो गर्नुपर्छ भनेर कोसिस गरि नै राख्नु भएको छ अथवा कसरी अगाडि बढिरहेका छ?
1: मेरो सदनको पहिलो कार्यकाल डे वानदेखि नै म निरन्तरमा केमा लागिरहेछु भने भूकम्पबाट प्रभावित नागरिकहरूलाई सुरक्षित बासस्थान हुनुपर्छ भनेर लागिरहेछु निरन्तर। तर हामीलाई केले अल्झाइराखेको छ भने त्यो डिडिएको कार्यविधि जुन छ, त्यो डिडिएको कार्यविधिले नागरिकहरूको सिफारिस गर्ने कुरा र घरहरू बनाउने कुरा निकै गाह्रो विषय भइराखेको छ। सरकारसँग हाम्रो एउटा पनि के अनुरोध छ भने यो डिडिएको कार्यविधि चेन्ज गरिदिनुहोस्, यो कार्यविधि चेन्ज नगरुन्जेलसम्म जनताले घर बनाउ सुरक्षित घरमा बस्न पाउँदैनन् भन्ने कुरा हाम्रो निरन्तर रूपमा छलफल भइराखेको छ। अहिले हामी अलि सदनमा आइसकेपछि निरन्तर रूपमा यो अर्जलाई उठाइराखेका छौं र त्यहाँ जाने विशेष गरिकन विपद व्यवस्थापन समितिको अध्यक्ष सीडीओ भएर जो जानुभएको छ उहाँले पनि एउटा पहल कदमीका साथ पछिल्लो चरण अहिले 188 कतिवटा घरहरू सिफारिस गरेको छु भनेर अस्ति मलाई भन्दै
0: हुनुहुन्छ
1: पुनर्निर्माणका लागि। तर त्यो गतिले चाहिँ नागरिकको घर बन्दैन
0: भनेको अझै पनि आशा गर्ने अब चाँडै होला भन्ने
1: आशा त चाँडै होला भन्नै सकिँदैन, किनकि 4-5 जना कर्मचारी जो यो विपद व्यवस्थापन प्राधिकरणले पठाएको छ त्यो 4-5 जना प्राविधिकहरूले जाजरकोटमा रहेका लगायत आसपासका भूकम्प प्रभावित क्षेत्रका घरहरू 1 वर्षमा

0: पर्ने धेरै दुःख पाउनुपर्ने स्थिति जो छ योबाट हामी छिट्टै मुक्त गर्ने प्रयासमा छौँ।
1: जस्तो सांसदको रूपमा तपाईँ आइसकेपछि संसदमा निरन्तर बोल्ने, आफ्नो विचार राख्ने, सहभागिता जनाउने बाहेक अरू विषयगत मन्त्रालय अथवा अरू सरकारवालासँग पनि जाजरकोट भूकम्प प्रभावितहरूको न्यायको लागि, पुनर्निर्माणको लागि त्यो दौड़धुप गरिराख्नु परेको छ कि कस्तो छ अहिले?
0: हामी त गरि नै रहेछौँ। हाम्रो कामै त के हो र, सदनमा गएपछि जनताका कामलाई लिएर काम गर्नका लागि एउटा जिम्मा लिएर आएको त हो नि होइन। धेरै अस्ति राष्ट्रिय योजना आएका मान्छेहरूसँग मेरो बसाई भइरहेछ, त्यसपछि गएर यता भौतिक मन्त्रालयसँग बसाई भइरहेछ, अगाडि बढाउनु पर्यो भनेर प्राधिकरणसँग बसाई भइरहेछ होइन, गृहमन्त्रीसँग आफै पनि बसिरहेछौँ, छलफल गरिरहेछौँ। तर जति छलफल गरे पनि कहाँ हो भने नीति हुन्छ नि, त्यो नीति बनाइदिएन भने बडो गाह्रो हुन्छ कि। डीडीएको कार्यविधिले भूकम्प प्रभावितका घर बन्न दिँदैन।
1: के हो यो डीडीए भनेको?
0: डीडीएको भनेको घरको वर्गीकरण गरिरहेछ कि होइन, त्यो वर्गीकरण गरिरहेछ। त्यहाँ पनि के भनिदिइरहेछ भने अंश भण्डाको कुरा उठाइदिइरहेछ। अहिले अंश भण्डाले हामीलाई एकदम पुरानो त्यो अब त्यो भूकम्प गएदेखि यता अंश भण्डा गरेका भन्छ क्या, त्यो त हुँदैन नि त। पहिला पनि अंश भण्डा गरेका थिए, मान्छेहरू एउटै घरमा बसेका थिए, तिनीहरू छुट्टिएर छुट्टै घर बनाइकन बस्न सकिराखेको स्थिति थिएन। त्यसैले गर्दाखेरि हामीलाई एकदम त्यो जुन एन बनाइदियो त्यो विधिले चाहिँ हामीलाई निकै गाह्रो बनाएको छ र यो चेन्ज गरिदिनुहोस् भनेका छौँ हामी।
1: अनि तपाईँले जुन आग्रह गर्दै आउनु भएको छ यसलाई परिवर्तन गर्न भनेर संसददेखि सरकार र सड़कबाटै पनि, अनि त्यो त्यसमा सुनवाई हुने छाटकाट राम्रै सुनवाई भयो आशावादी नभएर अझै पनि जुन अन्यल एउटा सांसदको रूपमा तपाईँलाई पनि छ, त्यो चाहिँ के कारणले भयो होला?
0: आफूले गरेका काममा त जो विश्वासै गर्ने हो होइन, मैले जे गर्छु त्यो गर्छु भनेरै गर्ने हो। म पनि एउटा आशावादी व्यक्ति हो होइन, मैले जति आवाजहरू उठाइराखेको छु यो सुनवाई होस् भन्न चाहन्छु म। तर अन्यताको सिर्जना त हामीले जनताको आवाज उठाउने होइन, यो ल्याएका छौँ यो गर्नुपर्छ होइन, जनता यहाँनिर दुःखमा परेका छन् उहाँहरूलाई चाहिँ मुक्ति दिनुपर्छ भनेर कुरा गर्ने हो। त्यसको समाधानको प्रमुख पात्र भनेको त सरकार हो।
1: अनि जाजरकोट भूकम्प प्रभावितहरूको कतिको गुनासो सुन्नु परिरहेको छ सांसदको रूपमा?
0: म आफै भोगिरहेको छु होइन, म आफै पीड़ित हो लगायतका मान्छेले अब सांसदको रूपमा नसुन्ने उहाँहरूको पनि एउटै माग के हो भने, हामी चुनावमा जाँदै गर्दा पनि मैले धेरै अन्त त जानु पाइनँ, जिल्लामा त जिल्लाभरि नै गएको थिएँ, त्यति बेला पनि कस्तो स्थिति थियो भने हाम्रा घर बनाइदिने भन्ने थियो के। सो आम नागरिकको त्यस्तो थियो हाम्रो प्रतिबद्धता पनि, हामी तपाईँहरूको घर बनाउनेमा सके जति हाम्रो सबै तागत लगाएर लाग्नेछौँ भन्ने नै थियो।
1: अनि त्यसअनुसार कि दिनदिनै जसो फोनहरू आउँछ कि कस्तो हुन्छ तपाईँलाई?
0: मान्छेहरू त घर टौराले जस्तो अस्ति हावाहुरी थियो टौरा उडायो, आज त्यसपछि गएर यो वर्षा सुरु भएको छ अनि बाढी पहिरो आउँछ, पहिरोले घर पुर्छ, अब दिनदिनै त भनिहाल्छ नि, अब हामीलाई नभनेर उहाँहरूको भन्ने ठाउँ पनि कतै हुँदैन, त्यसले गर्दाखेरि हामीलाई भन्नुहुन्छ उहाँहरूले।
1: तपाईँ अनि के भनेर जवाब दिनुहुन्छ?
0: अब यो भइरहेछ भन्छ अनि हामीले कुरा उठाइरहेछौँ होइन, उहाँहरूले सुन्नु पनि हुन्छ। फेरि तपाईँले सदनमा जे कुरा उठाइदिइराख्नु भएको छ, जे प्रयास गर्नुभएको छ, यो असाध्यै राम्रो हो, यो पुगेन छिटो गर्ने भन्नुहोस् भन्नुहुन्छ कि, नागरिक पनि बुझ्नुहुन्छ नि कहाँ त्यस्तो, हामीले गरेको काम तपाईँले केही गरेको छैन भन्दै भन्नुहुन्न नि उहाँहरू।
1: अनि तपाईँले अहिलेसम्म गरेको संवाद र छलफललाई आधार मान्ने हो भने जाजरकोट भूकम्प प्रभावितहरूको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढ़ाउनको लागि प्रधानमन्त्रीले यस्तो गरिदिनु भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने हो कि, अथवा गृहमन्त्रीले यसरी अगाडि बढ़ाइदिए हुन्थ्यो भन्ने लागेको हो कि, अथवा अरू कुनै मन्त्रालयको बीचमा अझ राम्रोसँग समन्वय भयो भने पुनर्निर्माणको काम अगाडि बढ़न सक्छ, त्यो गति लिन सक्छ?
0: सरकारसँग मैले सदनमा पनि कुरा उठाएको छु, हाम्रो एउटै माग कहाँ हो भने डीडीएको कार्यविधि चेन्ज गरिदिनु पर्यो र प्राविधिकहरू टन्नै होइन जति आवश्यकता छ कम्तीमा 50-60 जना त्यहाँ प्राविधिक पठाइदिनु पर्यो र एक वर्षमै त्यो काम चाहिँ फाइनल हुने गरी लगाइदिनु पर्यो भन्ने हाम्रो अहिले पनि आग्रह छ, हिजो पनि थियो र भोलि पनि रहन्छ।
1: पुनर्निर्माण बाहेक सेवा सुविधा जनतालाई आफ्ना नागरिकलाई त्यो पुर्याउनको लागि त्यो पनि समन्वय बराबर उत्तिकै भइरहेको छ कि कस्तो छ?
0: त्यो एकदम अहिले कस्तो छ भने प्राय सबै सरकारी अफिसहरू भन्नु न जो भूकम्पबाट क्षतिग्रस्त छन् तिनी पुनर्निर्माणका लागि भनेर केही रकम छुट्याएको छ। मेरो अपेक्षा छ छिटो कार्यान्वयन भइदियोस् होइन, कार्यान्वयन भएन भने त फेरि त्यो रकम छुट्याएर मात्रै पनि अर्थ रहँदैन, त्यसले गर्दाखेरि छिटो कार्यान्वयन भइदियोस्। अब उहाँहरूको मोडल अनुसार त्यो छिटै कार्यान्वयन गर्ने जस्तो पनि देखिँदैन किनकि सबै त्यो त्यहाँको भरि संघले हेर्ने भन्ने छ, अब संघले कति भ्याउने हो त्यसले गर्दाखेरि अब छिटो कार्यान्वयन गरिदिनुपर्छ सरकारले। त्यसले त नागरिकलाई एकदमै प्रभावित बनाएको छ नि, जिल्ला प्रशासनमा काम लिन आउने मान्छेले, सेवा लिन आउने मान्छेले सजिलोसँगले सेवा लिन सकिराखेको छैन, मालपोतमा आउने मान्छेले अहिले पनि तिनी कागज जागजहरू हराइराखेका छन् होइन, त्यस्तो कन्डिसन छ, त्यसले गर्दाखेरि उहाँहरूले एकदम दुःख पाइराख्नु भएको छ।
1: अनि चुनावको समयमा यहाँले अलिक बढी उठाएको भनेको भूकम्पको पुनर्निर्माणको कुरा र न्यायको कुरा र सामाजिक रूपमा पनि न्याय एउटा दलित समुदायमाथि अथवा अरू जो जुन खालको पीडा

0: अथवा प्रभावमा छन् उनीहरूको लागि पनि केही गर्छु भन्नुभयो। त्यो बाहेक अरू केही पनि भन्नुभएको छ ताकि त्यो प्रतिबद्धता सम्झेर अहिले दिनहुँ जसो संसदमा जाने आफ्नो कुरा राख्ने अथवा सरकारवाला सरकारसँग पनि त्यो खालको समन्वय गरिराखेको यहाँले?
1: चुनाव मात्र भएन, मेरो पहिला पनि एउटा प्रतिबद्धता के थियो भने चुनावको बेला त स्वाभाविक ढंगले उम्मेद्वार भएर जाँदा आफ्नो प्रतिबद्धता हुन्छ नै होइन, त्योभन्दा पहिलादेखि यहाँसम्म आउँदा र भोलिका दिनहरूमा पनि एउटा जो मेरो सबैसँग एउटा प्रतिबद्धता र एउटा जो सबैको अपेक्षा के गर्छु भने चुनावको बेला जाजरकोट केन्द्रित र भोलि पनि जाजरकोटको समस्या समाधान भए त भएका छैनन्, विशेष गरी कर्णाली केन्द्रित होइन, कर्णालीको समस्या समाधान भए त भएका छैनन्, अहिले पनि कर्णालीलाई सरकारले उपेक्षा नै गरेको छ, त्यसले गर्दाखेरि हामी त्यहाँ केन्द्रित देशैभरिको त्यस्तो स्थिति होला। सामाजिक क्षेत्रमा हेर्ने हो भने म जुन ठाउँबाट हुर्केर आएको छु नि त, जुन ठाउँमा जन्मेको छु नि, त्यो पीड़ा सम्झने हो भने मेरो अहिले पनि आँसु आउँछ क्या। त्यसले गर्दाखेरि मैले त्यो जो यो सामान मान्छेलाई मान्छे भएर स्थापित कसरी गर्न सकिन्छ भन्ने कुरा म निरन्तर रूपमा सायद विगत 14-15 वर्ष अब एजदेखि अहिलेसम्म निरन्तर रूपमा लागिराखेको छु र लाग्छु भने यो अन्तिमसम्म।
0: तपाईँले विशेष त दलित समुदायको अधिकारको विषयमा पनि तपाईँ लड्नुभयो, चाहे त्यो सोटी घटनाको विषय होस् अथवा अरू विषयमा पनि तपाईँले कुरा उठाइराख्नु भएको छ, र समग्र देशैभरिमा दलित समुदायले जुन खालको उपेक्षा र जुन पीड़ा भोगिराख्नु पर्ने हो त्यो त एकातर्फ छ नै, त्यसमा कर्णाली भनेर फेरि अर्को ढंगबाट विभेद अर्को ढंगको फरक त्यपनाको महसुस गर्नु परिराखेको अवस्थामा, चाहे संघीय सरकारमा होस् चाहे प्रदेश सरकारमा, तपाईँको पार्टी त कुनै न कुनै ढंगबाट त फेरि संलग्न र सहभागिता त अवश्य पनि छ, सरकारले गर्नुपर्ने गर्नुपर्छ भनेर हामी भनिराख्दाखेरि सरकारमा त फेरि पार्टी छ होइन, तत्कालीन माओवादी अहिले नेकपा, त्यसमा हालचालै त कर्णाली प्रदेशमा तपाईँकै पार्टीबाट मुख्यमन्त्री हुनुभयो, विगतमा कति काम भयो त्यो के कारणले भयो र किन हुन सकेन नभएको काम चाहिँ?
1: सामाजिक सुधारका काम सहित जनयुद्ध शुरू भएदेखि नै भएका हुन्, जसले जे सुकै भनोस् म दावाका साथ भन्छु यो समाजमा कसैले परिवर्तन ल्यायो भने त्यो जनयुद्धले ल्याएको हो, त्यसको नेतृत्व प्रचण्डले गर्नुभएको हो। म यसरी आइराखेको छु, एउटा के हो मधुर परिवारमा जन्मेको एउटा मधुरको छोरी भूमान्छेको प्रतिनिधि भन्छु म अहिले पनि आफूलाई होइन, त्यसले गर्दा म जस्ता त कति छन् कति सरकारमा गएकाहरू सत्ता चलाएकाहरू, आज हेर्नुहुन्छ भने दुईटा वडा सदस्य मध्ये एकजना वडा सदस्य दलित महिला अनिवार्य हुनुपर्ने होइन, त्यसपछि दलितहरूले 60 वर्ष पुग्न बित्तिकै भत्ता पाउनुपर्ने, त्यसपछि श्रीमान बिर्न बित्तिकै एकल महिलाको रूपमा महिलाहरूले भत्ता पाउनुपर्ने, यावत समावेशी सिद्धान्तका कुराहरू, आज यो देशमा प्रधान न्यायाधीश महिला हुनुपर्ने, प्रधानमन्त्री महिला हुनुपर्ने होइन, यो देशको राष्ट्र प्रमुख राष्ट्रपति महिला हुनुपर्ने, यावत परिवर्तनका कुराहरू त जब जनयुद्ध शुरूआत भयो त्यहाँदेखि नै भएको होइन। त्यसपछि यता आउँदाखेरि पार्टी यो प्रवृत्तिसँग जोडिँदो रहेछ कि, पार्टी कहाँनिर आयो त्यसपछि गएर पार्टी सरकारमा रह्यो कि रहेन, सरकारले केही गर्न सक्यो कि सकेन होइन। मैले शान्ति प्रक्रियामा आइसकेपछि हाम्रो संयोजक आदरणीय कमरेड प्रचण्डको एउटा इन्टरभ्यू त्यहाँ सुनेको थिएँ कि होइन, त्यो उहाँले के भन्नुभएको थियो भने सही ढाटाउको हाम्रै हुन्छ, संरचना सबै अरूहरूले चलाउनेछन् है, शरीरका सबै संरचनाहरू भनेर भन्नुभएको थियो। त्यो अहिलेसम्म पनि त्यति बेलाको त्यो वोट कति दूरदर्शी रहेछ कि, अहिलेसम्म पनि त्यो चाहिँ लागू भइराखेको छ कि, त्यो प्रचण्डको हकमा मात्र होइन सबैको हकमा त्यो लागू भइराखेको छ।
0: त्यस्तो दूरदर्शी मान्छे पटक पटक प्रधानमन्त्री हुँदा, त्यस्तो दूरदर्शी मान्छेले नेतृत्वको पार्टीले पटक पटक त्यो सत्ताको स्वाद चाखिराख्दाखेरि हामी अहिले पनि दलित समुदायमाथि उत्पीडन छ, पीड़ा छ, प्रभाव छ भनेर तपाईँले जुन खालको एउटा अभियान पटक पटक चलाइराख्नु भएको छ र पटक पटक यसो हुनु पर्यो उसो हुनु पर्यो त्यो भनिराख्ने अवस्था आउनु सुखद हो कि दुःखद हो?
1: मैले त अहिले त्यही कुरा गर्दैछु, म त अहिले पनि भन्छु यदि दुःखद कुरा हो यो समाजमा रहेको कुसंस्कारमा रहेको जातीय छुवाछुत जातको आधारमा गरिने छुवाछुत त्यो कहीँ छ भने हाम्रो देशमा छ कि, कति विडम्बना मान्छेलाई, आखिर मान्छे भनिन्छ, मान्छे भइसकेपछि मान्छे हो भनेर बाँच्न दिने जो अवस्था छैन हामी कहाँ होइन, जातको आधारमा छुवाछुत यस्तो छ मान्छे हो होइन, यो त प्राकृतिक नियम होला नि त, मेन्सुरेसन हुन्छ पर गोठ बनाइकन घरभन्दा होइन, त्यसपछि 50 मिटर पर होइन 200 मिटर पर गोठ बनाइकन राख्नुपर्ने स्थिति, जो 5 दिनसम्म महिनावारी बार्नुपर्ने स्थिति यही देशमा सञ्चालित छ क्या, त्यो त्यो सामाजिक नियम अझ पनि यति दह्रो ढंगले चलिराखेको छ होइन। त्यसले गर्दाखेरि यो सबै विकृतिहरूको अन्त्य चाहन्छौँ हामी र चाहन्थ्यौं।
0: अहिले विगतको देखे अहिलेसम्मको समीक्षा गर्दाखेरि यसमा कति कति त्यसको सकारात्मक नतिजा निस्क्यो, अझै कति प्रतिशत बाँकी छ जस्तो लाग्छ?
1: जातका आधारमा गरिने छुवाछुतको हकमा छुवाछुत अहिले हटेको छ, विभेद बढेको छ अहिले होइन, यो सुती घटना जस्ता घटनाहरू विभेदकै कारण भएका हुन्, छुवाछुतको कारण चाहिँ भएका होइन। छुवाछुतको कारण भइदिएको भए त केटी मान्छेहरू घरमै गएर बस्ने खानेसम्मको चलिरहेको थियो नि त, त्यसले गर्दाखेरि यो विभेदका कारण घटेका देशैभरका उनीहरूले त्यो विभेद एक्सेप्टै गर्नु